0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 6 बजेको छ। यस ट्रान्जेक्टका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 25 गते सोमबार, सन् 2026 अगस्त 10 तारिक साउन कृष्ण पक्षको द्वादशी उपरान्त त्रयोदशी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: ग्यास आयात नियमित भए पनि भद्रगोल व्यवस्थापनले अभाव, अनावश्यक संचय नगर्न ग्यास उद्योग संघको आग्रह।
0: सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार, डिजिटल प्रणालीको प्रयोग र अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी।
1: लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै, संक्रमण रोक्न खोप सुरक्षित उपाय भए पनि एकै पटक सबैलाई लगाउन असम्भव।
0: गाजाका लागि ट्रम्पको 15 बुँदे शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने।
1: र चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाड़ीले 4 स्वर्ण सहित 15 पदक जिते।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
6: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333-493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। आयात नियमित हुँदा पनि आन्तरिक रूपमा व्यवस्थापनमा चुक्दा बजारमा ग्यास अभाव कायमै देखिएको छ, तर सरकारी निकायदेखि उद्योगी एवं विक्रेतासम्म भने व्यवस्थापन भन्दा बढी उपभोक्ताले बढी सञ्चिति गरेको आरोप लगाउँछन्। गएको फागुनमा मध्य पूर्वमा जारी द्वन्दका बेला ग्यास अभाव शुरू भएको थियो। त्यसपछि सरकारले फागुन अन्तिम हप्तादेखि आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गर्यो। गएको असार 31 गतेदेखि भने नेपाल आयल निगमले भरि सिलिण्डर वितरण गर्ने निर्णय गर्यो र त्यस यता बजारमा फेरि ग्यास अभाव हुन थालेको छ। ग्यास लिनका लागि उपभोक्ता लाइन बसिरहेका दृश्य पछिल्लो समय बढ़ेका छन्। निगमले तोकेको टेकु कार्यालयमा घण्टौं लाइन बसेर ग्यास लिनेहरूको भीड़ पनि उस्तै छ। यता उद्योग मन्त्रालय निगमदेखि ग्यास उद्यमी तथा विक्रेताहरूसम्मले अनावश्यक सञ्चिति नगर्न भन्दै विज्ञप्ति निकालेका छन्। यसपछि मुख्य सचिव गोविन्द कार्कीले निगमसहित उद्योगीहरूसँग बैठक नै राख्नुभयो, तर पनि ग्यास सहजै पाउने वातावरण बनेको छैन। निगमले अझै पनि अनावश्यक सञ्चिति नगर्न भन्न छाडेको छैन। 4 महिना आधा सिलिण्डर बिक्री गरिदिएका बेला माग घटेको र भरि सिलिण्डर दिने निर्णय गरेपछि माग वात्तै बढ़ेको निगमका कार्यकारी निर्देशक नागेन्द्र शाहले बताउनुभयो। 4 महिना 7 0.1 केल्लुको ग्यास बिक्री गर्दा नपाइएको समयमा गुनासो थिएन, तर भरि सिलिन्डर दिने भनेपछि खाली सबै सिलिन्डर बजारमा आएर समस्या भयो। उहाँले भन्नुभयो, एउटा मात्र सिलिन्डर राख्नेहरूले ग्यास नपाइरहेको र अप्ठ्यारोमा परेको शाहले स्वीकार्नु भयो। पटक पटक ग्यास अभाव भइरहेकाले दीर्घकालीन समाधान बारे पनि छलफल भइरहेको उहाँको भनाइ छ। हामीले उद्योगीसँग मिलेर ग्यास पाइने ठाउँ तोकिरहेका छौं। उहाँले भन्नुभयो, आज ग्यास गएको ठाउँमा भोलि नजान सक्छ, त्यसरी ठाउँ अनुसार बनाएका छौं। अत्यधिक माग छ भने त्यहाँ जान पनि सकिन्छ। निगमको तथ्याङ्कले पनि आधा सिलिन्डर हुँदा ग्यास कम आयात भएको देखाउँछ। कान्तिपुरमा खबर छ,
1: पछिल्ला केही दिन यता काठमाडौँ उपत्यका सहित विभिन्न ठाउँमा एलपी ग्यास आपूर्ति सम्बन्धी गुनासो बढेपछि नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संचय नगर्न आग्रह गरेको छ। संघले हिजो प्रेस विज्ञप्ति निकाल्दै नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीबाट सहज रूपमा एलपी ग्यासको आयात भइरहेको जनाएको छ। संघका अनुसार पछिल्लो समय एलपी ग्यासको आयात झण्डै 15%

0: तयारी गरेको छ। नेपाल बार एसोसिएसनको सिफारिशमा वा कानून व्यवसायलाई सिधै न्यायाधीश बनाउने परम्परा तोड्ने तयारी परिषदले गरेको हो। परिषदका एक सदस्यले कम्तीमा यसपटक करियर जजबाट मात्र सर्वोच्चको न्यायाधीश बनाउने अभ्यास शुरू गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। न्यायाधीश नियुक्तिमा सधैँ प्रश्न उठ्ने गरेकाले राजनीतिक गन्धको आरोप नआओस् भन्नका लागि पनि यसपटक फरक शैलीमा सिफारिश गरिने उनको भनाइ छ। भालेन्द्र शाह प्रधानमन्त्रीका रूपमा आएपछि संवैधानिक परिषदले सर्वोच्चका वरिष्ठ न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिश गर्ने अभ्यास तोड्दै चौथो वरियताका मनोज कुमार शर्मालाई रोजेको थियो। संवैधानिक व्यवस्था अनुसार प्रधान न्यायाधीश शर्मा नै न्याय परिषद अध्यक्ष हुनुहुन्छ। यसअघि कानून व्यवसायलाई सिधै वा उच्च अदालत हुँदै आएकालाई सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने अभ्यास थियो। विगतमा कानून व्यवसायबाट नियुक्त केही न्यायाधीशको न्याय सम्पादनमा विवाद हुनुका साथै हाल सर्वोच्च अदालतमा करियर जज अर्थात जिल्ला उच्च अदालत हुँदै आएका न्यायाधीश कोही पनि नभएकाले पनि यसपालि कानून व्यवसायलाई सिधै न्यायाधीशमा सिफारिश नगर्ने तयारी भइरहेको परिषदका अर्का सदस्यले बताएका छन्। सर्वोच्च अदालत अभिलेख अदालत र न्याय सम्पादनको अन्तिम निकाय भएकाले परिपक्व र अनुभवले खारिएको व्यक्तिलाई ल्याउने अभ्यास यसपटक थालिने उनको भनाइ छ। नेपाल बार एसोसिएसनका अध्यक्ष विजय कुमार मिश्रले हामीले करियर जज र नेपाल बारबाट निष्ठावान व्यक्तिलाई न्यायाधीशमा लैजानुपर्छ भनेका छौं। यसो नगरी एकतर्फी र जबरजस्ती गरिए बारले पोजिसन लिन्छ। कान्तिपुरमा खबर छ।
1: सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयमा दर्ता भएका फाइल शुरूआत भएका टिप्पणी लगायत फाइल विभिन्न तह र टेबलमा अनावश्यक रूपमा थन्किने निर्णय प्रक्रियामा ढिलाइ हुने र सेवाग्राहीलाई अल्झाउने प्रवृत्तिमा कमी आएको छ। कार्यालयको कार्य सम्पादनमा प्रक्रियागत सरलीकरण कर्मचारीको जिम्मेवारी स्पष्ट निर्धारण अनुगमन तथा सुपरिवेक्षणको प्रभावकारिता डिजिटल प्रणालीको प्रयोग र कर्मचारीको सेवाग्राहीप्रति उत्तरदायित्व बढ़दै जाँदा सेवा प्रवाहमा क्रमिक रूपमा सुधार आएको छ। सरकारी निकायको प्रमुख उद्देश्य सेवाग्राहीलाई छिटो छरितो निष्पक्ष र पारदर्शी रूपमा सेवा प्रदान गर्नु नै हो। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भई शासकीय सुधार गर्ने उद्देश्यसहित सरकारले 100 कार्यसूची सार्वजनिक गरे प्रशासनिक सुधारको अभियान चलाएसँगै अहिले सरकारी निकायमा अनावश्यक फाइल अड्काउने र सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिमा कमी आएको छ। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल सिन्हाले दैनिक सेवाग्राहीको चाप बढ़ी हुने भूमि प्रशासन मालपोत्र नापी उद्योग विभाग कम्पनी रजिस्ट्रारको कार्यालय जिल्ला प्रशासन कार्यालय लगायत निकायमा अहिले सेवाग्राहीलाई सेवा दिने क्रममा पहिलेको जस्तो फाइल रोकिने र लुकाउने अवस्था नभएको पाइएको बताउनुभयो। आजको गोर्खा पत्रमा खबर छ।
0: कायाकैरनमा नर्सहरूका समस्या र समाधानको पहल बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: MBL सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले ग्यास आयात नियमित भइरहे पनि भद्रपोल व्यवस्थापनले अभाव अनावश्यक सञ्चय नगर्न

0: ग्यास उद्योग संघको आग्रह, सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। काठमाडौँ उपत्यका सहित बागमती, गण्डकी, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा वर्षा भइरहेको छ। गइरातीदेखि नै देशका विभिन्न ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति सबै प्रदेशका धेरैजसो ठाउँमा पानी परेको छ। पछिल्लो छ घण्टामा सबैभन्दा बढ़ी दार्चुलामा 77.2 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै मकवानपुर, भोजपुर, कास्की लगायत ठाउँमा पनि ठूलो पानी परेको छ। सुदूरपश्चिमको तराई क्षेत्र र कर्णाली प्रदेशको हिमाली भेगमा भने वर्षा केही कम भएको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा कर्णाली र सुदूरपश्चिमको पहाड़ी भूभागका साथै लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भेगको थोरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लगातार वर्षा भइरहेका बेला खुला नदी तथा आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ।
0: जापानिज इन्सेफ्लाइटिस जेई भाइरसको संक्रमणबाट एक महिनामा 9 जनाको ज्यान गएको छ। अरू 37 जना संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किडजन्य रोगहरू मध्ये जापानिज इन्सेफ्लाइटिस सबैभन्दा धेरै ज्यान गुमाउने रोगमा पर्छ। यस वर्ष यता जेईले प्रकोपको रूपमा लिन थालेको छ। जापानिज इन्सेफ्लाइटिस एसिया तथा पश्चिमी प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरस मस्तिष्क संक्रमण हो। यो भाइरस संक्रमित क्युलिक्स जातका लामखुट्टेको टोकाईबाट मानिसमा सर्छ। यो लामखुट्टेको टोकाईबाट सर्ने फ्लाई बी भाइरस हो। डेंगी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्छन्। सुंगुर, हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुंगुर पाल्ने व्यक्ति तथा धानखेत आसपास बसोबास गर्नेहरू संक्रमणको जोखिममा हुन्छन्। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामी मध्ये एक तिहाईको ज्यान जाने गर्छ भने बाँच्नेहरू मध्ये करिब आधामा गम्भीर अपाङ्गता हुन सक्छ। परिवार कल्याण महाशाखा स्वास्थ्य विभागका प्रमुख डाक्टर अभियान गौतम भन्नुहुन्छ, जेई संक्रमणबाट हुने मृत्यु, दीर्घकालीन अपाङ्गता र संक्रमण रोक्न खोप नै सुरक्षित र प्रमाणित उपाय हो। तर स्रोत अभावका कारण एकैपटक सबै जनसंख्यालाई खोप लगाउन सक्ने अवस्था छैन। एक महिनामै जापानिज इन्सेफ्लाइटिसबाट 9 जनाको ज्यान गयो। कोशी प्रदेशमा 6, मधेसमा 2 र लुम्बिनीमा 1 संक्रमणबाट ज्यान गएको, अरू 37 संक्रमित अस्पताल भर्ना भएका, संक्रमित मध्ये धेरैजना खोप नलगाउनेहरू रहेका खबर कान्तिपुरले लेखेको छ।
1: नर्सिङ सेवालाई स्वास्थ्य क्षेत्रको मेरुदण्डका रूपमा मानिन्छ। नर्सहरू बिरामीको उपचारमा डाक्टरसँगै प्रत्यक्ष रूपमा खटिने, बिरामीको हेरचाह गर्ने र स्वास्थ्य संस्थामा 24 घण्टा सेवा दिने महत्वपूर्ण जनशक्ति हुन्। तर पछिल्लो समय नर्सहरू आफ्ना पेशागत मागहरू पूरा नभएको भन्दै पटक पटक आन्दोलन गर्दै आएका छन्। नेपालमा नर्सिङ शिक्षा लिएका ठूलो जनशक्तिले न्यून पारिश्रमिकमा काम गर्नुपर्ने, अस्थायी तथा करार सेवामा निर्भर हुनुपर्ने र रोजगारीको अवसर नपाउने लगायतका समस्याको सामना गरिरहेका छन्। उनीहरू पटक पटक आन्दोलन गर्नुपर्ने अवस्थामा किन छन् भनेर साथी सम्झना महर्जनले पाटन अस्पतालका पूर्व नर्सिङ निर्देशक शान्ता डंगोल श्रेष्ठलाई सोध्नु भएको छ।
2: त्यस्तो मुख्य मेरुदण्डको रूपमा रहेको क्षेत्रलाई पनि विभिन्न कुराहरूबाट आकर्षक तलबको कुराहरू भयो, पारिश्रमिकको कुराहरू भयो। नेपाल सरकारले न्यूनतम तोकेको भन्दा पनि एकदमै कम प्राइभेट एरियातिर छन् 56 संस्थाहरूतिर, त्यो भयो। त्यसपछि सुरक्षित वातावरण काम गर्ने वर्कफोर्सको रूपमा हामी काम गर्ने वातावरण छैन। अर्को कुरा भनेको विभिन्न ठाउँहरूमा काम गर्दै गर्दाखेरि एउटा चाहिँ हेरेको दृष्टिकोणले अहिले पनि काम गर्ने नर्सहरू भनेको एउटा कसैले अर्डर गरेको कुरालाई हामीले त्यसले कार्यान्वयनमा ल्याउने व्यक्तिको रूपमा मात्रै लिने पनि त्यस्तो कुराहरू छ। बारम्बार आन्दोलन भइरहेछ, तर आन्दोलन एउटा सम्झौताको रूपमा मात्रै लिएको छ।
3: सरकारले अब यो तलब बढाउने कुराहरू त गरिरहेछ, तलब बढाउने कि सम्पूर्ण उनीहरूको करियर संरचना नै सुधार गर्न आवश्यक छ। यतिखेर
2: यो तलब बढाउने मात्रै कुराले यो जुन नर्सेसहरूलाई रिटेन गर्ने कुरा चाहिँ गर्न सक्दैनौ हामी, किनभने त्यो मात्रै मुख्य कुरा होइन नि, प्रमुख कुरा होइन नि। यदि तलब चाहिँ बढी दियो अरे, ल एउटा स्टाफलाई 50,000 दियो अरे नर्सिङ स्टाफलाई, तर त्यो स्टाफलाई यति धेरै बर्डन हुन्छ वर्क प्लेसमा होइन, 1:40 पनि बिरामी हेर्नुपर्ने अवस्थाहरू भएको ठाउँ छ नभएको होइन नि हेल्थ सेक्टरमा, भनेपछि त्यस्तो ठाउँमा उसले मानसिक रूपमा कतिसम्म ठेर्ने त, कतिसम्म बिरामीलाई दिनुपर्ने क्वालिटी केयर चाहिँ कसरी दिन सक्छ त उसले, त्यो सक्दैन नि। त्यही कारणले स्वास्थ्य क्षेत्रमा नर्सलाई चाहिने जति पनि फेसिलिटिजहरू छ, जति पनि उनीहरूलाई करियर प्रोग्रेसनको लागि हिँड्नुपर्ने कुराहरू छ, जति पनि स्कलरसिपबाट हुन्छ कि पढ्नको लागि लिडरसिपमा चाहिने ट्रेनिङहरू हुन्छ कि, यिनीहरू सबै अगाडि संरचनाको रूपमा डेभलप गरेर ती पोलिसीमै राखेर त्यो एउटा सरकारी क्षेत्रमा मात्र होइन विभिन्न प्राइभेट सेक्टरहरूमा पनि पब्लिकहरूमा पनि कार्यान्वयन गर्न सक्यो भने ब्रेन ड्रेनलाई केही हदसम्म रोक्न सकिन्छ, होइन भने हामीले स्यालेरी मात्र बढाएर चाहिँ त्यो बढाउन सक्छ।
3: के गर्नुपर्छ जस्तो लाग्छ सरकारलाई सुझाव दिँदाखेरि चाहिँ?
2: सरकारलाई सुझाव दिँदाखेरि म सबभन्दा पहिला त नर्सिङ क्षेत्रको जुन ह्युमन रिसोर्सको रूपमा मात्रै नहेरेर, एउटा चाहिँ हेल्थ सेक्टरको एउटा चाहिँ शक्तिको रूपमा मात्रै नलिएर, उनीहरू एउटा मेरुदण्ड हो, यिनीहरूलाई हामीले राम्रो व्यवस्थापन गर्यो भने स्वास्थ्य क्षेत्र स्वास्थ्य सेक्टर सिस्टमलाई एकदमै बलियो बनाउन सक्छौ भन्ने कुराहरूलाई त्यसरी एउटा चाहिँ नर्सिङ जुन जनशक्ति छ त्यसलाई व्यवस्थापन गर्नु नै सबभन्दा पहिला फर्स्ट इम्पोर्टेन्ट कुरा हुन जान्छ। विशेषज्ञता अनुसार उनीहरूलाई ठाउँ ठाउँमा कार्यक्षेत्रमा पठाइदिनु पर्यो, जसको कारण गर्दाखेरि नेपालको बिरामीहरूले क्वालिटी नर्सिङ केयरहरू पाओस्, स्टुडेन्टहरूले क्वालिटी एजुकेसन पाओस्, टेबल टक गर्ने, सबैजना मिलेर बस्ने, त्यसपछि छलफल गर्ने, त्यो छलफलबाट राम्रो निचोडलाई लिएर कार्यान्वयनमा यो कसरी लाने भनेर स्ट्रेटेजिक प्लान पोलिसी बनाएर हामी अगाडि बढ्यौं भने पक्कै पनि यो आन्दोलन मिनिमाइज चाहिँ हामी गर्न सक्छौं।
0: पाटन अस्पताल की पूर्व नर्सिङ निर्देशक शान्ता डंगुल श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबलकै सिलसिला, कांग्रेसले अघिल्लो बैठकले तय गरेको तालिका अनुसार नै पार्टीको 15 महाधिवेशन गर्ने तयारी गरेको छ। सभापति गगन कुमार थापाले केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर तल्लो तहका अधिवेशनको तालिका भने आवश्यकता अनुसार केही दिन तलमाथि गर्न सकिने संकेत गर्नुभएको हो। कांग्रेसको आउँदो महाधिवेशन 16-19 असोजमा काठमाडौँमा हुने तालिका यसरी नै तय भइसकेको छ। त्यसअघि वडा तहदेखि अधिवेशनको प्रक्रिया र भदौ 2 शुरू हुने कार्यतालिका छ। सर्वोच्च अदालतले विशेष महाधिवेशन सम्बन्धी विवादमा यसअघि गरेको फैसला पुनरावलोकन गर्न बिहिबार आदेश दिएपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने यसअघि निर्धारित तालिका सार्नुपर्ने दवाब दिँदै आएको छ। पुनरावलोकनको विषयमा अन्तिम टुङ्गो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नहुने देउवा पक्षको माग रहेको छ।
1: भोलिदेखि आउँदो साउन 31 गतेसम्म भेकुडी मैदानमा हुने नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 20 लाखदेखि 3.5 करोड मूल्य बराबरका विद्युतीय गाड़ी राखिँदैछ। एक्सपोमा ग्राहकले विभिन्न छोट अफरमा आफ्नो रोजाइका गाड़ी बुकिङ गर्न सक्नेछन्। नेपाल अटोमोबाइल स्पोर्ट्स एण्ड म्यानुफ्याक्चर एसोसिएशन नाइमाको आयोजनामा हुन लागेको एक्सपोमा 52 स्टल रहनेछन्। एक्सपोमा 2 पाङ्रे गाड़ीका 18 र 4 पाङ्रेका 29 नयाँ ब्राण्ड सार्वजनिक गरिँदैछ। आयोजकका अनुसार एक्सपोमा 2 पाङ्रे 4 पाङ्रे कमर्सियल भेहिकल इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोल्युशन प्रविधि सेवा तथा मोबिलिटी सम्बन्धी उत्पादन विशेष रूपमा समेटिएको छ। यात्रुवाहक विद्युतीय गाड़ी पनि अवलोकनकर्ताले एक्सपोमा देख्न पाउनेछन्। गएको वर्ष 1 लाख भन्दा बढ़ीले एक्सपो अवलोकन गरेका थिए। यो पटक यो संख्या बढ़ने अटो सो प्लानिङ कमिटिका संयोजक गौरव शारदाको भनाइरहेको खबर आजको कान्तिपुरमा छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
5: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
4: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: खुशीको कनेक्सन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। करोड़ौं रूपियाँ खर्च गरेर पुननिर्माण गरिएको बैतडीको पाटन विमानस्थल जहाज उड्ने स्थल भन्दा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर बनाउन थालिएका रूपमा थलोका रूपमा प्रयोग हुन थालेको छ। विमानस्थलमा नियमित उडान नहुँदा स्थानीय बासिन्दादेखि पाटन पुग्ने आगन्तुकसम्मले धावन मार्गमा टिकटक र भिडियो सामग्री बनाउने गरेका छन्। सुदूरपश्चिमका पहाड़ी जिल्लालाई हवाई सेवा मार्फत जोड्ने उद्देश्यले पुनर्निर्माण गरिएको विमानस्थलमा लामो समयदेखि उडान नहुँदा राज्यको करोड़ रूपियाँ लगानी उपयोगविहीन बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। स्थानीय लवदेव जोशी भन्नुहुन्छ, विमानस्थल सञ्चालनमा नआएपछि धावन मार्गमा सामाजिक सञ्जालका लागि भिडियो तथा तस्विर खिच्नेको भीड़ लाग्न थालेको छ। 2052 सालदेखि बन्द रहेको पाटन विमानस्थलको पुनर्निर्माण 2073 सालदेखि शुरू गरिएको थियो। झण्डै 11 करोड़ रूपियाँको लागतमा 20 मिटर चौडाई र 580 मिटर लम्बाईको धावन मार्ग विमानस्थल टावर तथा कार्यालय लगायतका संरचना निर्माण गर्ने गरी सम्झौता भएको थियो। सम्झौता अनुसार झण्डै 4 वर्षमा पुनर्निर्माण सम्पन्न पनि भयो। पुनर्निर्माण पूरा भएपछि विमानस्थल 2077 असोजदेखि आंशिक रूपमा सञ्चालनमा आएको थियो। त्यसपछि झण्डै 2 वर्षसम्म निजी क्षेत्रको समिट एयरले धनगढ़ीबाट बैतडीको पाटनसम्म साप्ताहिक उडान गर्दै आएको थियो। तर पछिल्लो समय झण्डै 5 वर्षदेखि नियमित उडान हुन नसक्दा विमानस्थल प्रयोगविहीन जस्तै बनेको स्थानीयको भनाई छ। विमानस्थल बन्यो टिकटक स्थल आजको गोर्खापत्रमा खबर छ।
5: अब विदेशको खबर। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा सम्बन्धी 15 बन्दी शान्ति योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हिजो बसेको इजरायली मन्त्री परिषद बैठकमा नेतन्याहुले इजरायलले 15 बन्दी दस्तावेज अस्वीकार गरेको बताउनु भएको छ। ट्रम्पको बोर्ड अफ पीसले गएको महिना गाजामा हमास र अरू सशस्त्र समूहको पूर्ण निशस्त्र स्थिरण गर्ने सहमति भएको जनाएको थियो। तर हमासले भने इजरायलले सबै प्रकारका सैनिक कारवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्रै हतियार हस्तान्तरण गर्ने अडान राखेको बीबीसीले जनाएको छ। हमासका एक अधिकारीले आफूहरू 15 बुँदी योजनाप्रति प्रतिबद्ध रहेको र त्यसको कार्यान्वयनका लागि गम्भीर तथा जिम्मेवार ढंगले छलफल गर्न तयार रहेको बताएका खबरमा उल्लेख छ। ट्रम्पले गएको वर्ष सेप्टेम्बरमा सार्वजनिक गरेको गाजा शान्ति योजनामा हमासको निशस्त्रीकरण, इजरायली सेनाको चरणबद्ध फिर्ती, गाजाको पुननिर्माण र सम्झौता कार्यान्वयनको निगरानीका लागि बोर्ड अफ पीस गठन गर्ने प्रस्ताव गरिएको थियो। तर इजरायलभित्रै ट्रम्पको योजनालाई लिएर असहमति देखिएको छ।
6: अब खेल खबर। नेपाली खेलाड़ीले चीनको नानजिङमा भएको तेक्वान्डो ग्राण्ड स्लाम युथ लीग ग्लोबल फाइनल्समा विभिन्न स्पर्धामा 6 स्वर्ण, 5 रजत र 6 कांस्य पदक गरी 15 पदक जितेका छन्। उनिका पौडेल, आदेश विष्ट, प्रिसा गेवाली, अफेश खत्रीले 6 स्वर्ण पदक जितेका छन्। लोचनी भट्टराई, शिवेन सुब्बा, शाश्वत निरौला, अभिषेक दिल्लाकोटी र आवश्यक विष्टले रजत पदक जितेका छन्। सर्वम महतरा, सम्यम महतरा, प्रिसा गेवाली, आराध्या खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य पदक प्राप्त गरेका छन्। 16 सदस्यीय टोलीको प्रशिक्षकमा पूजन खड्का रहेका छन्।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। स्वदेशी तथा विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले बीचमै पढ़ाई छान्नु परेर वा अरू कारणले अर्को विश्वविद्यालयमा स्थानान्तरण गर्नुपर्नेमा गर्नु परेमा क्रेडिट ट्रान्सफर गर्न पाउने भएका छन्। नेपालका विश्वविद्यालयहरूले क्रेडिट ट्रान्सफर सम्बन्धी छुट्टा छुट्टै अभ्यास गर्दै आए पनि यस सम्बन्धी प्रावधानमा एकरूपता थिएन भने आधिकारिक मान्यता पनि प्राप्त गरिसकेका थिएनन्। विश्वविद्यालय अनुसन्धान आयोगले गएको वैशाखमै क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था लागू गर्ने निर्णय गरेको थियो। यसै अनुसार आयोगले एकेडेमिक क्रेडिट बैंक एबीसीको स्थापना र सञ्चालन निर्देशिका 2082 जारी गर्दै क्रेडिट ट्रान्सफर सम्बन्धी व्यवस्था लागू गरेको हो। निर्देशिका गएको शुक्रबार सार्वजनिक गरिएको हो।
6: भित्तोपत्र दोस्रो बजारमा विभिन्न कम्पनीका संस्थापक कर्मचारी तथा सामुदायिक लगानी कोष म्युचुअल फण्डका लागि छुट्याइएको शेयरको लक इन अवधि सकिने क्रम शुरू भएको छ। आउँदो भदौ मसान्तसम्म मात्र एक दर्जन कम्पनीका ठूलो परिमाणका शेयर लकिनबाट बाहिर आउने भएकाले दोस्रो बजारमा सम्भावित थप आपूर्तिलाई लिएर लगानीकर्ताको चासो बढेको छ।
5: आर्थिक वर्ष 2082-83 14 करोड़ हाराहारी खर्च गरेको सुदूरपश्चिम प्रदेश सभाले वर्षभरमा एउटा पनि पूर्ण विधेयक पारित गर्न सकेन। चालू आर्थिक वर्षका लागि ल्याइएको बजेट समेत प्रदेश सभाले पारित गर्न नसक्दा सुदूरपश्चिममा बजेट शून्यता छ। प्रदेश सभा पनि करिब महिना दिनदेखि सुनसान रहेको खबर कान्तिपुरले लेखेको छ।
6: कर्णाली प्रदेशमा सत्तारूढ़ नेपाली कम्युनिष्ट पार्टी नेकपा र एमालेबीच भागभण्डा नमिल्दा मुख्यमन्त्री मंगलबहादुर शाहीले 13 दिनदेखि एक्लै सरकार चलाइरहनु भएको छ। दुई दलका 24 सांसदको समर्थनमा नेकपा संसदीय दलका नेता शाही 12 साउनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। कर्णालीमा मुख्यमन्त्रीको कार्यालय सहित 7 मन्त्रालय रहेका छन्। एमाले 4 मन्त्रालय दावी गरेको छ। यसअघि आफ्नो नेतृत्वको सरकारमा एमाले मुख्यमन्त्री सहित 3 मन्त्रालय र साझेदार दल कांग्रेसले 4 मन्त्रालय लिएको थियो। त्यही आधारमा 4 मन्त्रालयमा एमालेको दावी रहेको खबर कान्तिपुरमा छ।
5: सरकारले 3 चरणमा मासु निरीक्षक नियुक्त गरेर देशभरका पशु वधशालामा परिचालन गर्ने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले मासु निरीक्षकका लागि इच्छुक दर्तावाल पशु चिकित्सकबाट आवेदन आह्वान गरिसकेको छ।
6: सबैभन्दा पछिल्लो पटक प्रारम्भिक सार्वजनिक निष्कासन आइक्यू जारी गर्न नेपाल हितोपत्र बोर्ड सेभोनमा आवेदन दिने जलविद्युत कम्पनी रघुगंगा जलविद्युत कम्पनी बनेको छ। कम्पनीले 8 जेठ 2083 आवेदन दिएको हो। यो सँगै आइपीओ निष्कासन गर्न आवेदन दिने जलविद्युत कम्पनीको संख्या 34 पुगेको छ।
5: र भक्तपुरको सूर्य विनायक नगरपालिका एकमा रहेको सिलुटार बिरूवाको उत्साहित सुधार केन्द्रमा उपचार गराइरहेका एक पुरूषको ज्यान गएको छ। घटनापछि मृतकका आफन्त तथा स्थानीय बासिन्दाले सुधार केन्द्रमा रहेका व्यक्तिमाथि कुटपिट भएको हुन सक्ने आशंका गर्दै छानबिनको माग गरेका छन्। घटनालाई लिएर सुधार केन्द्र परिसरमा हिजो दिनभर तनाव बढ़ेको थियो। सयौंको संख्यामा रहेका पीड़ितले सुधार गृहमा तोड़फोड़ समेत गर्न खोजेका थिए, तर त्यहाँ अझै धेरै बिरामी रहेको भनेपछि थप क्षति हुन जोगाउन भन्ने सन्देशपछि तोड़फोड़ रोकिएको थियो। साथै सयौं प्रहरी दिनभर सुरक्षामा खटिएका थिए। काया कैरनमा अब पालो उखानको
6: बाँस होस् न बाँसुरी बजोस्।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: ग्यास आयात नियमित भए पनि भद्रगोल व्यवस्थापनले अभाव, अनावश्यक संचय नगर्न ग्यास उद्योग संघको आग्रह।
5: सरकारी निकायमा सेवाग्राहीको फाइल अड्काउने प्रवृत्तिमा सुधार, डिजिटल प्रणालीको प्रयोग र अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी।
6: लामखुट्टेको टोकाईबाट सर्ने जापानिज इन्सेफलाइटिसको संक्रमण बढ्दै, संक्रमण रोक्न खोप सुरक्षित उपाय भए पनि एकैपटक सबैलाई लगाउन असम्भव।
5: गाजाका लागि ट्रम्पको 15 बुँदी शान्ति योजना इजरायलद्वारा अस्वीकार, हमासपूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना फिर्ता नहुने।
6: र चीनमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाड़ीले 4 स्वर्ण सहित 15 पदक जिते।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ पुराना कागज प्लास्टिक लगायतका कबाड़ी सामान संकलन गर्दै हिँड्ने मान्छेले साइकलमा खाना पकाउने रित्तो सिलिण्डर समेत राखेर हिँडेका छन् अनि वरपरको घरतिर हेर्दै उनी भन्दैछन्, खाली सिलिण्डर पुराना कागज। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: यी साउन 30 गते शनिबारको दिन
1: भेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82। आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
3: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
4: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
5: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861-086-93।
6: केपी पोलिक्लिनिक भुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
2: यही भाद्र 5 गते शुक्रबारको दिन
6: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल, फिसर, फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच, उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ, बर्दिया।
7: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
6: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
7: विजय सुनचाँदी पसलमा नै किन नि?
6: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
7: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
6: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
7: प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरी गाउँ, बर्दिया। सम्पर्क नम्बर 9883-68-858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ्छ।
8: कर्णाली प्रदेशको सुर्खेत लगायतका स्थानहरूमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसँग कोटा बढ़ाएर माग गरेको जनाएको छ। विगतमा 49,000 मेट्रिक टन माग गर्दा बढ़ीमा 45,000 मेट्रिक टन ग्यास आउने गरेकोमा यसपटक अभाव भएपछि भारतीय आयल कर्पोरेशनसँग निगमले 55,000 मेट्रिक टन ग्यास माग गरेको छ। कर्णालीमा सबैभन्दा बढ़ी ग्यास अभाव भएको सुर्खेतमा आयोजित सर्वपक्षीय बैठकमा नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले सुर्खेत लगायत देशैभर भएको ग्यास अभाव समाधान गर्न भारतीय आयल कर्पोरेशनसँग विगतको तुलनामा 5,000 मेट्रिक टन थप माग गरेको बताउनुभयो। उहाँले अझ 60,000 मेट्रिक टन माग गरेको भए पनि भारतीय आयल कर्पोरेशनले 55,000 मेट्रिक टन दिने सहमति भएको उल्लेख गर्दै त्यो आय अहिले देखिएको ग्यासको समस्या समाधान हुने दावी गर्नुभएको छ। असार महिना अगाडि ग्यासको खपत कम भएको स्मरण गर्दै उहाँले असारदेखि ग्यासको माग बढ्दा आपूर्तिमा कठिनाई भएको उल्लेख गर्नुभयो। निगमले गत फागुनमा 31,000 मेट्रिक टन, चैतमा 38,000 मेट्रिक टन, वैशाखमा 32,000 मेट्रिक टन र जेठमा 33,000 मेट्रिक टन ग्यास आपूर्ति गरेको थियो। यस्तै असारमा 44,500 मेट्रिक टन आपूर्ति भएको जानकारी गराउँदै निगमका प्रवक्ता ठाकुरले बजारमा माग अत्यधिक बढेको तर आपूर्ति भने कम हुँदा अभाव देखिएको उल्लेख गर्नुभयो।
9: यसैबीच सुर्खेतमा करिब एक महिनादेखि ग्यासको अभाव भइरहेकोमा समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकको आयोजना गरेको छ। बैठकमा विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, सुत्केरी, ज्येष्ठ नागरिकका समस्या समाधान गर्न आयल निगम र प्रशासनको रोहबरमा 10% ग्यास जगेडा राखेर वितरण गर्ने, आवश्यक भण्डारण नगर्ने र व्यवसायीहरूसँग रहेका खाली सिलिण्डरहरूलाई अविलम्ब भर्ने व्यवस्था मिलाउने निर्णय भएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दिलबहादुर कार्कीले ग्यास व्यवसायीहरूलाई अपाङ्गता भएका ज्येष्ठ नागरिक विद्यार्थीहरूलाई प्राथमिकता दिन निर्देशन दिनुभयो। यस्तै विगतमा भएको भन्दा थप ग्यास आपूर्ति बढ़ाउन पनि उहाँले माग गर्नुभएको छ। साथै ग्यास विक्रेताहरूलाई दैनिक वितरणको ग्यास वितरण पारदर्शी रूपमा राखेर एक प्रति प्रशासन र प्रहरीमा पठाउन रोल क्रम अनुसार वितरण गर्न पनि उहाँले निर्देशन दिनुभएको छ।
8: हुम्लाको अदान्चुले गाउँपालिका 5 स्थित भेडा वनमा हिजो दिउँसो पहिरो जाँदा भेडा बाख्रा चढ़ाइरहेका अवस्थामा स्थानीय जितबहादुर साई पहिरोमा परे घाइते हुनुभएको छ। घाइते साईको टाउको र हात लगायतका शरीरका विभिन्न भागमा चोट लागेको छ। स्थानीय वासीहरूको सहयोगमा घटनास्थलबाट उद्धार गरी घरकै गाउँसम्म बोकेर ल्याइएको साईलाई गाउँमा प्राथमिक उपचारपछि थप उपचारका लागि गाउँपालिका केन्द्र श्रीनगर हुँदै बाजुराको कोल्टे अस्पताल लगिएको अदान्चुले 5 वडा अध्यक्ष कमल छत्यालले बताउनुभयो। उहाँका अनुसार यो पहिरोमा परि बिरबल रोकाएका 25 तथा शाहीका 10 गरी 35 भेडा बाख्रा पुरेका छन्। घटनास्थलमा थप क्षति तथा पुरेका भेडा बाख्राको संख्या हेर्न बाँकी रहेको छ। घटनाको थप कोष उद्धार तथा क्षतिको विवरण संकलनका लागि नजिकैको प्रहरी चौकीबाट समेत टोली घटनास्थल पुगेको छ।
9: मनसूनको समयमा हुन सक्ने बाढ़ी, डुबान तथा नदी, ताल र पोखरीमा हुने जलजन्य विपदलाई मध्यनजर गर्दै रूकुम पश्चिममा विपद पूर्व तयारी तथा उद्धार व्यवस्थालाई मजबूत बनाइएको छ। जिल्ला प्रशासन कार्यालयले आवश्यक उद्धार सामग्री सहित जनशक्तिलाई तयारी अवस्थामा राखिएको जनाएको छ। प्रमुख जिल्ला अधिकारी निशान राज गौतमका अनुसार जिल्लामा हाल 3 रबर बोर्ड उपलब्ध रहेका छन्। बाढ़ी तथा डुबानमा परेका नागरिकको तत्काल उद्धार गर्न सकिने गरी ती बोटहरूलाई तयारी अवस्थामा राखिएको छ। उपलब्ध रबर बोट मध्ये एउटा यूएनडीपी नेपाल, अर्को सशस्त्र प्रहरी बल नेपालबाट प्राप्त भएको हो भने तेस्रो बोट जिल्लाका स्थानीय तहहरूको संयुक्त लगानीमा खरिद गरिएको हो। तीमध्ये एउटा रबर बोटमा मोटर समेत जडान गर्न मिल्ने व्यवस्था छ। यसले तीव्र बहाव भएका नदी तथा दुर्गम जल क्षेत्रमा उद्धार टोलीलाई घटनास्थलमा पुग्न सहज हुने प्रशासनको भनाइ छ। प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार विपद पूर्व तयारीलाई प्राथमिकतामा राख्दै खोज तथा उद्धारका लागि आवश्यक सामग्री व्यवस्था गरिएको जनाइएको छ। यसैबीच आज पनि देशका विभिन्न ठाउँमा अविरल वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली, सुदूरपश्चिम, मध्य लुम्बिनी लगायतका पहाड़ी क्षेत्रका 1-2 ठाउँमा भारी वर्षाको सम्भावना रहेको र आवश्यक सतर्कता अप्नाउन अनुरोध गरिएको छ।
8: अधिकार कर्मीहरूले विधिको शासन, लोकतान्त्रिक मूल्य, मानव अधिकार तथा आधारभूत स्वतन्त्रताका सवालमा सरकारको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। मानव अधिकार तथा शान्ति समाजले 4 कार्यकालमा सरकारले थालेका केही पहल सकारात्मक भए पनि विधिको शासन, लोकतान्त्रिक मूल्य, मानव अधिकार तथा आधारभूत स्वतन्त्रताका सवालमा सरकारको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाको 26 वार्षिक साधारण सभामा प्रस्तुत अवधारणा पत्रमा समाजले सरकारले सार्वजनिक गरेको शासकीय सुधारका 100 कार्यसूचीले सुशासनप्रति आशा जगाए पनि कार्यान्वयनमा देखिएको कमजोरी, निर्णय प्रक्रियामा बढ़दो केन्द्रीकरण तथा नागरिक स्वतन्त्रताप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठेको जनाएको छ। समाज सुशासनका लागि सरकारले केही कदम स्वागतयोग्य भए पनि व्यवहारमा लोकतान्त्रिक विधि र प्रक्रियाको पर्याप्त पालना हुन नसकेको निष्कर्ष समय निकालेको छ। समाजका अनुसार सरकारले संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्ने प्रतिबद्धता जनाएको भए पनि राजनैतिक दल तथा सरकारवालासँग पर्याप्त परामर्श नगरी कार्यदल गठन गर्दा प्रमुख विपक्षी दलहरूले प्रक्रियाबाट बाहिरिएका छन्। यस्तै कार्यदलले सरकारलाई बुझाएको भनिएको प्रतिवेदन समेत सार्वजनिक नगरीकाले पारदर्शितामाथि प्रश्न उठेको उल्लेख गरिएको छ। यस्तै कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले लोकतन्त्रको वास्तविक मापन सरकारको शक्ति विस्तारबाट नभई नागरिकको स्वतन्त्रता मानवाधिकारको सम्मान र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट हुने उल्लेख गर्नुभयो। कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहले सुशासन भनेको नीति निर्माणमा मात्र सीमित नभई त्यसको निष्पक्ष कार्यान्वयनमा निर्भर रहने बताउनुभयो। नागरिक समाजका अगुवा पीताम्बर ढकालले लोकतान्त्रिक समाजमा नागरिक समाजको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताउनुभयो। यस्तै पूर्व न्यायाधिवक्ता ध्रुव कुमार श्रेष्ठले संविधान कानून र विधिको शासन लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड भएको बताउनु भएको छ।
9: सुविधि इन्सियोक कर्णाली प्रदेशका संयोजक नारायण सुविधिले पनि मानवाधिकारको अवस्था सुधारका लागि सरकारी निकाय र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको औल्याउनु भएको छ। कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले लोकतन्त्र संविधान मानवाधिकार र विधिको शासनको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन्। मानवाधिकार तथा शान्ति समाज सुर्खेत शाखाका अध्यक्ष दीपक गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा मानवाधिकार कर्मी नागरिक समाजका प्रतिनिधि विभिन्न राजनैतिक दलका प्रतिनिधि कानून व्यवसायी संचारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।
10: ओई सन्जु, कहाँ हो के यति हतार हतारमा?
11: अन्त कहाँ हुनु नि, नमन शपिङ सेन्टरमा हो।
10: अरे अरे सपना, तिमी कता जान लागे कि?
12: कहाँ हुनु, नमन शपिङ सेन्टरतिर।
10: ए रमेश, पर्ख न, कता हेरेको के?
13: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइदु
10: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
11: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
10: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570 29017 र 98570 37582।
11: नमन सपिङ सेन्टर ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
14: धेरै धेरै धन्यवाद छ है नानी।
15: होइन दिदी, मैले त्यस्तो राम्रो काम के गरेर धन्यवाद दिँदै हुनुहुन्छ?
14: तिमीले मेरो छोराको बिहेमा बुहारीका लागि महेन्द्र लीला अछामी सुनसारी पसलमा सुन किन्न पठाएकी थियौ। हेर त, आज हाम्रो बुहारी कति राम्रो देखिएकी छ।
15: तपाईँ पनि राम्रो डिजाइनको सुनचाँदी पाइने सुनचाँदी पसलको खोजीमा हुनुहुन्छ भने महेन्द्र लीला अछामी सुनचाँदी पसललाई सम्झनुहोस्।
14: हाम्रो यहाँ झाला, बाला, मंगलसूत्र, छटकी तिलहरी, तिलहरी हार, मिनी हार, औठी लगायत न्यू डेकोरेशनका साथमा सुन खरिद बिक्री समेत गरिने जानकारी गराउँदछौ।
15: प्रोप्राइटर महेन्द्र तिरुवा र लीला विक,
14: महेन्द्र लीला अछामी सुनचाँदी पसल, ठाकुर बाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया, त्रिभुवन सपिङ कम्प्लेक्स, सब्जी मण्डीको भित्र 35 नम्बर सटरमा।
15: सम्पर्क मोबाइल नम्बर 98400 46368।
10: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
16: ल साल दिदी पनि, सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
17: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा। अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिकाउ बर्दिया।
10: प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482 79774।
18: हाँ। होइन दिदी, किन निराश भएर बस्नु भएको?
19: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछ नि बहिनी।
18: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
1: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारवाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
5: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
9: पन्न 98412-88391, 98580-40382।
20: सबैको मन सुने
21: रेडियो भेरी एफएम।
9: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। तिन्जेल हामीले ग्यास अभाव टार्न भारतबाट 55,000 मेट्रिक टन ग्यास ल्याइदै सुर्खेतमा विशेष वितरण व्यवस्था गरिने, देशभर ग्यासको अभाव कायमै, हुम्लाको भेरावनमा पहिरो जाँदा एकजना घाइते, 35 भेडा बाख्रा पुरिए लगायतका खबरहरू प्रस्तुत गर्यौं।
8: अब बाँकी खबर। सुर्खेतको बराहताल गाउँपालिका 8 हुर्के स्थित शान्ति सामुदायिक वनबाट सुर्खेत प्रहरीले 3 थान भरुवा बन्दुक बरामद गरेको छ। प्रहरी चौकी बटीचोर सुर्खेतबाट प्रहरी सहायक निरीक्षक लोकेन्द्र परियारको नेतृत्वमा खटिएको 5 सदस्य टोलीले सुकेको सालको रूखको टोटकामा लुकाई छिपाई राखेको 2 थान भरुवा बन्दुक फेला पारेको हो। यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी कविन्द्र सिंह बोहराले अर्को रूखको टोटकामा लुकाइराखेको 1 थान भरुवा बन्दुक फेला परेको बताउनुभयो। बन्दुक कसले र किन राख्यो भन्ने बारेमा अनुसन्धान भइरहेको उहाँको भनाइ छ। घटनास्थल प्रहरी चौकी बड्डीचोरबाट करिब 12 किलोमिटर पूर्व र इलाका प्रहरी कार्यालय बाबेचोरबाट करिब 32 किलोमिटर पूर्वमा पर्दछ।
9: दाङको तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा 1.5 महिने शिशुको मृत्यु भएको छ भने अरू 3 घाइते भएका छन्। तुलसीपुर नगरपालिका वडा नम्बर 11 उरहीमा हवलदार हलवार स्वास्थ्य चौकीको रा 1/211 नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा 1.5 महिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएपछि थप उपचारका लागि नेपालगंज लैजाने क्रममा एम्बुलेन्स दुर्घटनामा परेको परिवारजनले जनाएको छ। तुलसीपुर वडा नम्बर 9 अनिल पुनका 1.5 महिने शिशुको ज्यान गएको प्रहरीको भनाइ छ। शिशुको मृत्यु बिरामीका कारण भएको हो वा एम्बुलेन्स दुर्घटनाका कारण हो भन्ने विषयमा यकिन भइ नसकेको प्रहरीले जनाएको छ।
8: बाँकेको खजुरा स्थित सुशुल्प एक कोइराला प्रखर क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशालाको सेवा विस्तार गरिएको छ। बिरामीको चाप र आवश्यकतालाई ध्यानमा राखेर अस्पतालमा रहेको प्रयोगशाला र एक्सरे सेवालाई 24 घण्टा सञ्चालनमा ल्याई सेवा विस्तार गरिएको हो। अस्पतालका प्रमुख कार्यकारी निर्देशक डाक्टर निरज भट्टराईले अस्पतालमा क्यान्सरका बिरामीको चाप बढेसँगै एक्सरेको सेवालाई 24 घण्टा बनाइएको बताउनुभयो। उहाँले एक्सरे सेवा अन्तर्गत सिटी स्क्यान सेवा बिहान 8 बजेबाट राति 8 बजेसम्म 12 घण्टा र अन्य एक्सरे सेवा 24 घण्टा जारी रहने बताउनुभयो। यस्तै निर्देशक डाक्टर भट्टराईले जनशक्तिको व्यवस्थापनसँगै भिडियो एक्सरे को सेवा पनि छिट्टै विस्तार हुने बताउनुभयो। उहाँले हाल अन्य अतिरिक्त समयका लागि जनशक्ति व्यवस्थापन गरेर भिडियो एक्सरे सेवा सञ्चालन गरिँदै आएको बताउनुभयो। अस्पताल फार्मेसीलाई समेत विस्तार गरी केमो वार्डबाट केमो फार्मेसी सञ्चालन गरिएको छ भने फार्मेसीमा अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिक तथा इमर्जेन्सी र शल्यक्रियाका लागि छुट्टा छुट्टै फार्मेसी काउन्टर पनि व्यवस्थापन गरिएको छ। यसै गरी कुरुवाका लागि लायन्स क्लबको सहयोगमा छुट्टै अत्याधुनिक कुरुवा घर निर्माण गरेर कुरुवा घर समेत सञ्चालनमा ल्याइएको छ।
9: जापानी इन्सेफलाइटिस भाइरसको संक्रमणबाट 1 महिनामा कम्तीमा 9 जनाको मृत्यु भएको छ। अन्य 37 संक्रमित अस्पतालमा भर्ना भएका छन्। नेपालमा किटजन्य रोग मध्ये जापानिज इन्सेफलाइटिस सबैभन्दा धेरै मृत्यु गराउने रोगमा पर्दछ। केही वर्ष यता यो प्रकोपकै रूपमा लिन थालेको छ। एसिया तथा पश्चिम प्रशान्त क्षेत्रका केही भागमा स्थानीय रूपमा पाइने भाइरल मस्तिष्क संक्रमण हो। जापानिज इन्सेफलाइटिस भाइरस संक्रमित क्युलेक्स जातका लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने गर्दछ। यो लामखुट्टेको टोकाईबाट सर्ने फ्लाभी भाइरस हो। डेङ्गी, जिका, पहेँलो ज्वरो र वेस्ट नाइल भाइरस पनि यही समूहमा पर्दछ। सुँगुर र हाँस यो भाइरसको मुख्य स्रोत मानिन्छ। सुँगुर पाल्ने व्यक्ति तथा धान खेत आसपास बसोबास गर्नेहरूमा संक्रमणको जोखिम बढ़ी हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणका कारण गम्भीर बिरामी मध्ये एक तिहाईको मृत्यु हुन्छ भने बाँच्नेहरू मध्ये करिब आधामा गम्भीर अपाङ्गताको समस्या हुन सक्ने सम्भावना हुन्छ। यस्तै सन् 2022 पाल्पाको बगनास काली गाउँपालिका 2 एकजना पुरूषमा जापानिज इन्सेफ्लाइटिस रोगबाट मृत्यु भयो। यो रोग पछिल्लो समय पहाड़मा समेत देखिन थालेको छ।
8: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ। अहिले भने अर्को छोटो विश्राम।
1: केपी पोलिक्लिनिक भुरीगाउँमा आज नै नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: यही साउन 30 शनिबारको दिन
1: भेरी अस्पताल नेपालगंजबाट आर्जोनी नसा बात तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82। के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसार रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
22: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
1: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
22: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 11 बजेसम्म, बेलुका 4 7 बजेसम्म, जाडो महिनामा बिहान 9 12 बजेसम्म र बेलुका 3 5:30 बजेसम्म, शनिबार बिहान 9 1 बजेसम्म।
4: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
1: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98-480-27-590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98-480-27-590।
23: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
24: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
23: हो र, त्यहाँ सुविधाहरू के रहेका त?
24: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू: हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
23: अङ्कल सेवाहरू,
24: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।

0: कञ्चनपुरमा बितेको चार वर्षमा सवारी दुर्घटनाका कारण 154 जनाले ज्यान गुमाएका छन्। जिल्ला ट्राफिक कार्यालयका अनुसार आर्थिक वर्ष 2079-80 यता हालसम्म सवारी दुर्घटनामा परि 154 जनाले ज्यान गुमाउनुका साथै 1784 जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक बलेन्द्र नाथले सवारी दुर्घटनामा वर्षेनी स्थानीयले ज्यान गुमाइरहेको भन्दै पूर्व पश्चिम राजमार्गमा बढ़ी दुर्घटना भइरहेकाले सवारी साधन चलाउँदा सचेत हुनुपर्नेमा जोड़ दिनुभएको छ।
1: हेरी खबरमा अब एउटा विदेशको खबर। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सार्नुभएका गाजा सम्बन्धी 15 बुधी शान्ति योजना अस्वीकार गर्नुभएको छ। उहाँले हमास पूर्ण रूपमा निस्वार्थ नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पार्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। हिजो बसेको इजरायली मन्त्री परिषद बैठकमा नेतान्याहुले इजरायलले 15 बुधी दस्तावेज अस्वीकार गरेको बताउनु भएको छ। ट्रम्पको बोर्ड अफ पीसले गएको महिना गाजामा हमास र अन्य सशस्त्र समूहको पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको जनाएको थियो, तर हमासले भने इजरायलले सबै प्रकारका सैन्य कार्यवाही अन्त्य गरी आफ्ना सेना फिर्ता गरेपछि मात्रै हतियार हस्तान्तरण गर्ने अडान राखेको बीबीसीले जनाएको छ। हमासका एक अधिकारीले आफूहरू 15 बुधे योजनाप्रति प्रतिबद्ध रहेको र त्यसको कार्यान्वयनका लागि गम्भीर तथा जिम्मेवार ढंगले छलफल गर्न तयार रहेको बताएको खबरहरूमा उल्लेख छ। ट्रम्पले गएको वर्ष सेप्टेम्बरमा सार्वजनिक गरेको गाजा शान्ति योजनामा हमासको निशस्त्रीकरण, इजरायली सेनाको चरणबद्ध फिर्ती, गाजाको पुननिर्माण र सम्झौता कार्यान्वयनको निगरानीका लागि बोर्ड अफ पीस गठन गर्ने प्रस्ताव गरिएको थियो, तर इजरायलभित्र ट्रम्पको योजनालाई लिएर असहमति देखिएको छ।
0: र भेरी खबरको अन्त्यमा अब खेल खबर। नेपाल प्रिमियर लिग एनपिएल 2026 मिति सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघले एनपिएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो। क्यान सचिव पारस खड्काले एनपिएलको तेस्रो संस्करण कार्तिक 9 देखि मंगिर 5 सम्म हुने बताउनु भयो। एनपिएलका लागि अक्सन सम्पन्न भइसकेको छ भने अहिले विभिन्न टोलीहरूले विदेशी खेलाड़ीहरू अनुबन्ध गर्ने क्रम भइरहेको छ।
1: र नेपालले एसीसी प्रिमियर कपमा पहिलो खेल साउदी अरेबियासँग खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक गरेको हो। खेल तालिका अनुसार नेपालले पहिलो खेल आगामी भदौ 16 गते साउदी अरेबियासँग खेल्नेछ। आगामी भदौ 14 अर्थात अगस्त 30 तारीकदेखि मलेसियामा आयोजना हुने प्रतियोगितामा 10 टोली सहभागी रहनेछन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ छन् भने अर्को समूहमा यूएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन्। नेपालले समूहको दोस्रो खेल सेप्टेम्बर 3 बहराइनसँग, तेस्रो खेल सेप्टेम्बर 5 मलेसियासँग र चौथो खेल सेप्टेम्बर 7 तारीकमा हङकङसँग खेल्नेछ।
0: खेल खबरसँगै बिहानको भेरी खबर सकियो। विदा हुन गएलसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: ग्यास अभाव टार्न भारतबाट 55,000 मेट्रिक टन ग्यास ल्याइँदै सुर्खेतमा विशेष वितरणको व्यवस्था मिलाइने, देशभर ग्यासको अभाव अझै कायम।
0: हुम्लाको भेरा वनमा पहिरो जाँदा एकजना घाइते, 35 भेडा बाख्रा पुरिए।
1: बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा एक्सरे र प्रयोगशालाको सेवा विस्तार।
0: र नेपाल प्रिमियर लिग एनपिएल 2026 मिति सार्वजनिक, तेस्रो संस्करण कार्तिक 9 देखि मंगिर 5 सम्म हुने।
1: हवस् त तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यतिन्जेलसम्मको लागि बिहानको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी विदा हुन्छौ। नमस्कार।
2: रेडियो भेरी एफएम एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाउँ न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लाग्यो बेला।
2: रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको

0: सात बजेको छ।
1: एस ट्राइन्स का प्रायोजक फुलिगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर, दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर फुलिगाउँमा जाऊ।
2: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

म गर्व गर्दछु मेरो देश नेपालप्रति, म गर्व गर्दछु हाम्रा पुर्खाहरूप्रति जसले अमेरिका बन्नुभन्दा 8 वर्ष पहिले मेरो देश नेपाल बनाएका थिए। आउनुहोस् हामी सबै एकजुट भई देशको विपत्तिलाई बिर्सेर त्यो देशलाई अघि बढाउँ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
1: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 8 बजेको छ।
0: यस टाइम चेकका साथमा
1: केपी पोलिक्लिनिक, रिगा बजार, बर्दिया।

0: गर्जन छ सधैँ बाजु झैं रेडियो टाइगर 99.2 MHz।
1: भनेपछि यो पटक पटक जुन आन्दोलनमा चाहिँ मुख्य राख्ने मागहरू चाहिँ के हुन्? खासमा नर्सलाई आउने समस्या तलबको विषयवस्तु मात्रै हो कि अरू पनि छन्?
2: अब भन्ने बेलामा पब्लिकले के भन्छ भन्दाखेरि यो नर्सहरूले आफ्नो सेवा सुविधाको लागि मात्रै, आफ्नो तलब बढाउनुको लागि मात्रै, आफ्नो स्वार्थको लागि मात्रै आन्दोलन गरेको भन्ने कुराहरू चाहिँ बजारमा सुनिन्छ। त्योहरू त्यो खासमा त्यो होइन, किनभने एउटा नर्स जिउनको लागि तलबको त कुरा अपरिहार्य पनि छ, तर त्यो
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
4: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
0: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग

0: छु पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यापित रहनेछ, तपाईँको दिनलाई कसरी अगाडि बढाउन सकिन्छ, तपाईँका मेष आदि बाह्र राशि फल र तपाईँसँग प्रत्यक्ष कुराकानी गर्छौ। कार्यक्रमको शुरूवाती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट आज मिति 2083 साल श्रावण महिना हो। आज श्रावण महिना हो, 25 गते आज सोमबार। तदनुसार ईस्वी सन् 2026 अगस्त 10 तारीक नेपाल सम्मत 1146 रहेको छ। दिल्लागा रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्षा ऋतु श्रावण कृष्ण पक्ष महत्वपूर्ण दिन छ। आजको दिनमा सूर्योदयमा द्वादशी 1:25 पल बिहान 6:06 यतिखेर भने त्रयोदशी तिथि प्रारम्भ भइसकेको छ। आर्द्र नक्षत्र 15:39 पल दिनको 11:48 बरियान योग 43:52 पल गर्वकर्ण 28:23 पल आज आनन्द दियोगमा कालयोग रहेको छ। आजको दिनमानको समय 28:36 पल बिहान सूर्योदय 33 आजको दिनमानको समय 33:01 पल बिहान सूर्योदय 5:28 जाँदा भयो। सन्ध्या सूर्यास्त 6:45 आज सोमा प्रदोष व्रत छ। आज सोमबार पनि पर्यो, प्रदोष पनि पर्यो, साह्रै राम्रो दिन। यतिको राम्रो यो साउन महिना भरि नै पाइँदैन है, त्यस्तो राम्रो दिन छ आज। आज सोमा प्रदोष व्रतको दिन रहेको छ, भगवान शिवको उपासना गर्ने महत्वपूर्ण दिन। ग्रह गोचर सूर्य कर्कट राशिमा, चन्द्रमा मिथुन राशिमा, मंगल यतिखेरको अवस्थामा मिथुन राशिमा छन् भने बुध कर्कट राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र ग्रहको अवस्था यतिखेर कन्या राशिमा छन् भने शनि ग्रहको अवस्था यतिखेर मीन राशिमा छन्। त्यस्तै गरेर आजको दिनमा राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा, आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको क्रममा तपाईँको राशिफलले के भन्छन् दिनहरू, तर त्योभन्दा पहिले आज जन्मिने जातकको के राशि रहन्छ भन्दा रात्रिको 4:36 मिथुन राशि, तदुपरान्त भने कर्कट राशि रहनेछ। अब आजको मेष आदि बाह्र राशिफल यस प्रकार छ। मेष राशिको लागि पराक्रमयुक्त दिन छ। तेस्रो भावको महालक्ष्मीले आर्थिक क्षेत्रमा पनि उन्नति राम्रो रहनेछ। तपाईँको व्यावहारिकताले आजको दिनमा निकै मनहरू दुख्न सक्छन्। कामबाट एकदम अग्रसर भएर अगाडि बढ्नु राम्रो हुन्छ। वृष राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युगहरू देख्न सकिन्छ। आजको दिनमा तपाईँको राम्रो खालको अवसरहरू जुट्ने खालका योगहरू देख्न सकिन्छन्। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज आजको राशिबाट संकेत छ। सोचेका कामहरूबाट तपाईँको लागि धेरै कुरामा राम्रो हुने खालको योग देख्न सकिएको छ। इष्टमित्रहरूले साथ दिन सक्ने युग र सम्भावना राम्रो छ। काममा भने सफलता हात पर्दा मन उत्साहित रहनेछ। बाह्रौं चन्द्रमाले अनावश्यक खर्चमा वृद्धि गराउनेछ। कामहरूबाट अलिकति केही अशुभ संकेतहरू देख्न सकिन्छन्। स्वास्थ्यबाट पनि धन खर्च वृद्धि हुँदा मन भने अशान्त रहने युग रहेको छ। सिंह राशि हुनेको लागि उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो रहने युग छ। आजको दिनमा साथीभाइसँग मिलेमतमा गरेका कामहरूबाट सहज हुनेछ, तर प्रेममा भने अलिकति धोका पाउने खालको योग देख्न सकिन्छ। सोचेका कामबाट तपाईँको लागि मनको धनार्जन गर्न सकिने योग त रह्यो, तर राजकीय सम्मान भने प्राप्त नहुन सक्छ। अलिकति केही कामबाट भने उल्झन पर्नु पर्ने, लफडा पर्नु पर्ने खालका योगहरू रहन सक्छन्। तपाईँको कुरा काट्नेको संख्यामा वृद्धि देखिन्छ।
1: के तपाईँ भूत, वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घरेलीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष

0: पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
2: काममा सफलता मिल्नुका साथ साथमा आजको दिनमा सकारात्मक ऊर्जा प्राप्त हुन्छ। धार्मिक क्षेत्रमा मन वृद्धि रहनेछ, रुचिहरू वृद्धि हुँदा धार्मिक यात्राहरू पनि रहन सक्छ। काममा सफलता हात पर्ने योग रहेको छ। वृश्चिक राशिको लागि अलिकति ग्रहमा चोटपटक युक्त ग्रहहरू देख्न सकिन्छ। आफ्नो शरीरमा स्वास्थ्यले साथ नदिँदा घर परिवारबाट अलिकति अपहरित हुनुपर्ने खालका सम्भावना देखिन्छन्। काममा विशेष ध्यान दिनु, अलिकति बिग्रिएका दिनहरू संकेत छ। आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्ने युगहरू देख्न सकिन्छन्। यतिखेरको अवस्थामा साथुन घरको चन्द्रमाले गर्दा उन्नति राम्रो छ। त्यसमा पनि महालक्ष्मी योग सप्तम घरमा हुँदा आफ्नो पारिवारिक सम्पत्तिहरू पनि राम्रो रहन सक्ने अथवा वृद्धि हुन सक्ने अथवा कुनै पनि कामहरू गर्दै हुनुहुन्छ भने आर्थिक क्षेत्रमा राम्रो उन्नति हात पर्ने राशि धनुलाई संकेत देख्न सकिन्छ। तपाईँको तीर्थको यात्राहरू शुभ हुन्छन्। कुरा काट्नेको संख्यामा धेरै रहन्छन्। तपाईँले गरेका हरेक कर्म परले कुरा काट्दा मन भने खिन्न रहनेछ, तर परिवारबाट सपोर्ट प्राप्त हुँदा मन एकदम दरिलो बन्न सक्नेछ। कुम्भ राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुने कामहरू रहेको छ भने उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज राशि कुम्भलाई संकेत देख्न सकिन्छ। आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नुका साथ साथमा इष्टमित्रहरूले पनि साथ दिन सक्ने योग रहेको छ। मान सम्मानमा वृद्धि आजको राशिबाट संकेत देख्न सकिन्छ।
0: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
0: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
1: सम्पर्क
0: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
1: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम कार्यक्रम ज्योतिष दर्पण।
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईँहरूलाई पुनः स्वागत गर्दै म उपस्थित भइरहेको छु ज्योतिष पण्डित लक्ष्मण सुवेदी र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी आफ्नो अनि आफन्तहरूको बारेमा धेरै भन्दा धेरै कुराहरूको चर्चा अनि परिचर्चाहरू गर्ने प्रयासमा लागिरहेका छौं र हामी प्रत्यक्ष तपाईसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न जिज्ञासा र समस्याहरूको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। आफ्नो अनि आफन्तहरूको बारेमा चर्चा र परिचर्चाहरूको लागि तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ र हामीसँग भएका धेरै भन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी यतिखेर आफ्नो र आफन्तहरूको बारेमा अनि तपाईँसँग भएका धेरै भन्दा धेरै कुराहरूको जानकारी अनि तपाईँसँगका विशेष कुराकानी गर्ने प्रयासमा छौं। यतिखेर कोही सम्पर्कमा आइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर। ए प्रभु, कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? शङ्खुवा सभाबाट हजुरको शुभ नाम के पर्यो? अलिकति आवाज डिस्टर्ब आइरहेको छ, अलि राम्रोसँग बोलिदिनु न है। शङ्खुवा सभाबाट को बोल्दै हुनुहुन्छ? कृतिका भन्नुभयो, कोही हुनुहुन्थ्यो तर हामी उहाँसँग सम्पर्कमा राम्रोसँग आवाज आएन। अलिकति आजको दिन कतै कतै पानी पर्ने होसे लाग्ने भइरहेको हुन सक्छ, त्यसरी प्रष्ट आवाज आएन भने कम्तीमा बाहिर आएर तपाईँ र मेरो कुराकानी गरिदिनु भयो भने धेरै कुरामा सहज हुन्छ। यतिखेर हामी प्रत्यक्ष रूपमा भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौँ। कोही हुनुहुन्छ फेरि पनि? राधे राधे हजुर।
1: राधे राधे हजुर। अचेल भोलि यो अखण्ड पुराण लगाउँछन् नि, यो उचित हो कि कसो होला भनेर सोधौँ भनेर।
0: अब उचित भने के, अनुचित भने के, कसरी तपाईँलाई मैले व्याख्या गरौँ?
1: होइन, अलिक के अरे एकालाई त्यति राम्रो भन्नुहुन्न नि त तपाईँ।
0: अब त्यही दर्जामा जाने हो भने सप्ताह भनेर पितृ उद्धार गर्ने हो नि त, होइन?
1: हजुर हजुर।
0: पितृ उद्धार कसरी हुन्छ भने 7 दिनसम्म त्यसको विधि गर्नुपर्छ। अब तपाईँको पितृ उद्धार भएको इतिहासहरू 7औं दिनमा भएको इतिहास छ, 1 दिनमा कसैको पनि उद्धार भएको छैन पितृको। मान्छेलाई के हुन्छ भने आज 1 दिन पढ्दाखेरि त्यहाँबाट ज्ञान प्राप्त हुनु, हरेक दिन भागवत पढ्नु भन्छ शास्त्रले, श्लोकार्धम श्लोकम पादम वा भन्छ, श्लोक पढे पनि, श्लोकको आदि पढे पनि, अनि 4 भागमा 1 भाग पढे पनि दिनदिनै पढ्नु, त्यो घर तीर्थ हुन्छ भन्छ शास्त्रले। बुझ्नुभयो कि भएन?
1: हजुर हजुर।
0: नराम्रो होइन, अब एकापन त नराम्रो भनेर मैले के भने पितृ उद्धार पो हुन्न त, होइन? तर के हुन्छ भने जुन हामीले कामना गरिएको हुन्छ त्यो कामना पूर्ति चाहिँ 7औं दिनको कर्मले मात्रै हुन्छ।
1: होइन, हामी एक्का पनि लगायौं, सप्ताह पनि लगायौं, तर हजुरले भने जस्तो चाहिँ अलिक गर्न सकिँदैन, किनभने पुराण भनेपछि अब सबै आएर पूजा गर्नुपर्ने हुन्छ, हजुरले भने जस्तो चाहिँ अलिक गर्न सकिएन।
0: अनि मैले चाहिँ अरूलाई पूजा नगर्नु भनेको छु त, कहाँनिर सक्नु भएन भनिदिनु त।
1: होइन, अब यहाँ त अब हाम्रो त सहस्र सबै आएर पूजा हुन्छ नि त, तर हजुरले त्यो पता हो भन्दै हुनुहुन्थ्यो, होइन?
0: अनि सुन्नु न,
1: निश्चित मान्छेले मात्रै
0: यस्तो हो नि त, त्यहाँ तपाईँको कर्ता भनेर राखिएको हुन्छ, त्यसमा एउटा कर्ताको नियम हुन्छ, देशमा बस्ने गुरुहरूको नियम हुन्छ, अनि कर्ता चाहिँ बिचरा नियममा बस्ने, अर्कोले आएर जे पाए गर्दै यस्तो एक एक मर्यादा रह्यो। पूजा भनेको उसको उसले ल्याएर चाहिँ अक्षता छरेर मात्रै पूजा हुँदैन। पूजा भनेको जुन व्यक्तिले लागेको श्रद्धाम छ त्यसलाई श्रद्धापूर्वक भगवानको पाउमा पुर्याउने काम अर्को व्यक्तिले गरे पनि त्यो फल चाहिँ त्यही जसले ल्याएको हो त्यसलाई प्राप्त हुन्छ। अब तपाईँहरू के छ भने अलिकति हाम्रो यो नेपालमा अलिकति परम्परा कमजोरी भइरहेको छ, त्यसलाई हामीले सच्याउन कोही पनि चाहेका छैनन् होइन। तपाईँ वृन्दावन जानु, तपाईँ हरिद्वार जानु, तपाईँ चाहिँ काशी जानु, तपाईँ चाहिँ गया जानु, कहाँ कहाँ जाने हो जानुहोस्, तपाईँलाई त्यहाँ कुनै पनि मन्दिरमा तपाईँलाई त्यहाँ प्रवेश गर्न निषेध गरिन्छ। कोहीलाई पनि क्या कोही पनि जान्दैन। किन भन्दा अब कस्तो कस्तो मान्छे आएका हुन्छन्, तपाईँ लगेको फुल, तपाईँको लगेको लड्डु, तपाईँ लगेको फुलका मालाहरू अलि ओरैबाट अरू नै व्यक्तिले हातमा लिएर लगाएर भगवानलाई लगाइदिन्छन् पाउमा। त्यो पनि कुनै पनि भगवानलाई शिरमा लगाएर ड्याममा लगाएर माला लाउने होइन, भगवानको पाउमा चढाएको माला फेरि हामीलाई वापस आउँछ अनि हामीले त्यो भगवानलाई स्पर्श भएको मालाले प्रसादको स्वरूपमा लाउने हो। मान्छेले कुरो नबुझेर हो नि, हजुरले पनि कुरो बुझ्नु पर्यो। अब
1: हजुर हजुर अब के गर्नु, कुरा बुझेर अब हामीले त अब पुराण लगाइयो भने आफूले मात्रै पूजा अरूलाई निषेध गरियो भने आफू नै वञ्चित हुन्छ, के गर्नु।
0: यस्तो नि त मान्छेले कुरो नबुझेर हो नि त, तपाईँले त्यहाँ सिधै डाइरेक्ट रूपमा यहाँ छुनाउन त भन्ने होइन क्या, बुझ्नु भएन। यो यस्तो यस्तो यज्ञ हो, यो चाहिँ मैले विशुद्ध रूपमा पितृको यज्ञलाई लगाइरहेको छु। तपाईँले अब आफ्नो कल्पना गर्नु त, कोही मान्छेको मृत्यु भइसकेपछि त्यो मान्छे जुन कोरामा पस्ने मान्छे भन्छन् नि सेतो टालो बाँधेर होइन, यसलाई हजुरको भाषामा के भन्छन्? हजुरको गाउँतिर क्रियापुत्री, ठिक छ, क्रियापुत्री, क्रियापुत्रीलाई कसैले सुनाउँछ
1: हुँदैन,
0: किन नभएको
1: खै अब त्यस्तै संस्कार छ। अब के
0: भन्नु, हो सुन न, छुन हुँदैन वास्तवमा। किन भन्दा तपाईँले मैले कहाँ कहाँ गरेर आएँ, के गरेर आएँ, त्यो क्रियापुत्र त बिरालो पनि छुन हुँदैन भन्छन् होइन।
1: हो
0: किन भन्दा यो पितृकर्म असाध्यै शुद्ध भएर गर्नुपर्छ। अब तपाईँले त्यही क्रियापुत्री बसेको बेला कसैलाई सुनाउन, त्यही व्यक्तिलाई, त्यही व्यक्तिले घरमा नारायण पूजा लगायो भने सबैले सुनाउँछ हो।
1: हजुर हो त,
0: फरक कुनै पनि बेला वास्तवमा हुँदैन क्या, नियम त हो क्या, हामीले नमानिदिएर हो। तपाईँ अहिले पनि सङ्घोसभामा हुनुहुन्छ, अलि राम्रा मन्दिरमा जानु, अथवा तपाईँ त्यहाँ सङ्घोसभा जिल्लामा नहोला, अन्य जिल्लामा आउनुहोस्। वैष्णवका तपाईँले मन्दिरहरू देख्नुहुन्छ, वैष्णवको मन्दिरमा कसैले कसैलाई छुँदैनन्, अझ त्यहाँ भित्र आरती गर्ने, भित्र खाना पकाउने जो हुनुहुन्छ उहाँहरूलाई त कसैले पनि सुनाउँदैन। हामीले झुकिएर छोयो भने हतार मात्र गरेर नआउनुहुन्छ, बुझ्नु भएन।
1: त्यसो भए पुराण लगाउँदाखेरि कर्ता चाहिँ कसैलाई छाइछुइ नगरिकन मान्छे मात्रै बसेर पूजा गर्नु पर्ने र तर मात्रै राम्रो हुने र
0: हो। अब यसलाई के हो भने एकदम शुद्ध भएर काम गर्नुपर्छ। कति ठाउँमा हामीले गाठामा
1: हामी त अब पुराणमा निम्तो आयो भने हामी पनि गएर पूजा गर्छौ, अरू हामी पनि अब पुराण लगाइयो भने अरू पनि आएर पूजा गर्नुहुन्छ होइन।
0: सुन्नु न, मैले अहिले पनि तपाईँलाई फेरि भने, म आज लामो कुरा तपाईँलाई भन्दैछु, सप्ताहमा जाँदा फलफुल लिएर जानु, फुल लिएर जानु हो, लगेर त्यो जुन चारवटा गेट हुँदैन सप्ताहमा, के हुँदैन तपाईँकोतिर, चारवटा गेट हुन्छ, चारवटा गेटमा अब त्यहाँ को हुन्छ, त्यसमा त्यहाँ सहजीकर्ता को हुनुहुन्छ भित्र, प्राय ठाउँमा गणेश गुरुहरूले टिको लगाइदिने परम्परा छ, त्यहाँ गएर चाहिँ गणेश गुरुलाई त्यो फलफुल फुल भेटी, अनि त्यो भेटी सँगसँगै फुल सँगसँगै तपाईँको मन पनि त्यहाँ राखिदिनुपर्छ। फेरि मन चाहिँ फेरि लिएर आउनु भने हुँदैन नि फेरि।
1: हजुर हजुर,
0: इतिमति रूप कल्पिता वितृषणा, भागवतमा के लेखा छ भने भीष्म स्तुति भन्छ क्या, भीष्म पितामहले आफू आफ्नो प्राण त्याग्ने बेला चाहिँ भगवान श्री कृष्णलाई दर्शन गर्दै के भन्नुभएको छ भने, मेरो मन रूपी फूल, यो मेरो मन रूपी मेरो कन्या तिमीलाई अर्पण गरे भनेका छन्, बुझ्नु भएन।
1: हजुर हजुर,
0: मन रूपी फूल पनि त्यहाँ अर्पण गर्न सक्नुभयो आत्मा भने फल मिल्छ, ला यो लर भिजा राख्दै भिजा जान दिनुहोस् भनेर रिसाले आउनुभयो भने त्यो गाएको नगाएको व्यर्थै रहन्छ, बुझ्नुभयो। महत्वपूर्ण कुराको उठान गर्नुभएको छ। अहिले यतिखेर हजारौं भक्तहरूले कार्यक्रम सुन्नु भएको छ, कसैले पनि घरमा सप्ताह लगाउँदा फेरि ओल्लो घर पल्लो घरलाई चाहिँ निषेध गर्ने, आफ्नो घरको लागि जो पात्रलाई भित्र हाल्ने गर्नुभयो भने झन् फेरि त्यो पनि फल मिल्दैन। कोही पनि क्या त्यही मूल घरको जेठो छोरो आइपुगेका थिएन, जेठो छोरो चाहिँ अब अलि अल्छी अल्छी पाराका थियो, अनिखेर चाहिँ घरि बाहिर जान्थ्यो, घरि कता जान्थ्यो, घरि कता जान्थ्यो भने त्यसलाई पनि भित्र लान भएन। आज चाडा गेटबाट भित्र
1: एकजना मान्छे बसेर त्यो बाहेक
0: पूजा गर्नु नहुने रहेछ, होइन त्यसमा एकजना भन्ने हुन, त्यसमा दसजना पनि मिल्छ, तर सुरुमै
1: त्यसको
0: विधि गरेर पोटलीका हातमा बाँध्नुपर्छ, दाहिने हातको पाखनामा पहेँलो पहेँलो कपडामा पिताम्बरीमा के बाँध्छन्
1: थाहा
0: छ। सुन्नु न, तपाईँले घरमा सप्ता लगाउँदा पुराण लगाउँदा हातमा त दाहिने हातमा पहेँलो टालामा त गोबर सुपारी सरसौँ दुबो हालेर त्यसलाई पूजा गरेर बाँध्नु भएन,
1: बाँधेर खै गुरुले त एउटा पोको त घरमै राख्नु भनेर दिइरहनु भएको
0: छ। हो त्यो पोको जजल्ले बाँध्छ त्यसले अलग छुन हुँदैन, अन्त गएर काम गयो अब छुन त सम्भव नहोला, तर भित्र जान भएन, बाथरुम गयो टोइलेट गयो भने नुहाएर आउनुपर्छ, त्यस्ता धेरै कुराहरूको विधान छ। छुन चाहिँ कसैलाई नदिने, अनि बाथरुम गएर आएर त्यही कपडा लाएर त्यही शरीर आएर फेरि त्यो पनि छुन भएन, धेरै कुरा छन् क्या। त्यही भएर राम्रोसँग जानेका मान्छेलाई बुझेर अनि बल्ल तपाईँको सप्ता लाउनु भयो भने पितृ उद्धार हुन्छ। त्यो सात दिनसम्म धुन्धुगारीको पनि सातवटा ग्रन्थी हुन्छ क्या आँखा,
1: हजुर हजुर,
0: हो त्यसलाई पनि विशेष गरी त्यसको पूजा गरेर त्यो सात दिनसम्म टाइम लाग्छ प्याट प्याट फुट्नलाई, अनि सातौं दिनमा बल्ल तपाईँको यज्ञ परिपत्य हुन्छ। बुझ्नुभयो?
1: बुझे, हामीले त पुराण लगायौँ तर पुराण लगाएको अर्थै भएन
0: त। त्यो त म जान्दिनँ के भयो, मैले तपाईँलाई भएको कुरा
1: अब शस्त्रले पूजा गरिसकेपछि त कामै रहन्छ नि त।
0: अब यस्तो क्या मैले फेरि पनि भने त तपाईँ चाहिँ त्यहाँ शुद्ध भएर चाहिँ पहेँलो कपडा लाएर तालु खुइलाएर बस्ने तपाईँ चाहिँ होइन, मुण्डन गरेर अनि अर्को चाहिँ उहाँ कहाँ नुहाएको सही छैन, कस्तो मान्छे आएछ के खाएर आएछ त्यसलाई त्यो पनि त्यही चाडा गेटबाट भित्र पसेपछि तपाईँ र उसमा के फरक पर्यो भन्नु त।
1: म पनि उस्तै भइगयो
0: अनि फेरि तपाईँ नै उस्तै हुनुभयो अनि त्यो एक एक गरेको फल मिलो त आफै विचार गर्नु, म फल मिलो मिलेन भन्दा पनि तपाईँहरूलाई यसरी प्रष्ट रूपमा भन्ने मान्छे एकदम कमी हुनुहुन्थ्यो। मैले यो कार्यक्रमबाट धेरै मान्छेको चाहिँ कानमा यो कुरा पारिदिएको छु, जसले मान्नुहुन्छ उहाँको पितृ उद्धार हुन्छ, जसले मान्नुहुन्न ठिकै छ होइन।
1: हजुर हजुर,
0: सात दिनसम्म राजा परीक्षितले के खानु भएको थियो? केही नै केही नै केही वायु प्राण गर्नुभएको थियो, पान गर्नुभएको थियो, वायु भनेको हावा, हावाको भरमा सात दिनसम्म खानु भएको थिएन। त्यहाँ बीचमा एकचोटि के भन्नुभएको छ भने सुतजी महाराजले सप्ताह भन्दै गर्दा राजा परीक्षित तिमी एकदम तिम्रो शरीर कमजोरी हुन्छ, तिमीले केही खानु पर्दैन भन्ने प्रश्न गर्दाखेरि उहाँले के भन्नुभएको छ भने यो भौतिक वस्तु खाएर मलाई हुँदैन प्रभु, मैले तपाईँको मुखारविन्दबाट अमृत पान गरिरहेको छु भन्नुभएको छ क्या।
1: हजुर,
0: अनि अमृत खानापछि के खान्छ नि? अमृत भनेको त्यो सप्ताहमा पढिने पाठ, त्यसको चाहिँ श्रवण, त्यसको चाहिँ मनन कीर्तन सबै गर्यो भने बल्ल फल दिन्छ है। अब हामी अब हेर्नु राजा परिचित जस्तो हावै खाएर त सक्दैनौँ, तर पनि म भन्छु नुन अशुद्ध हो बुझ्नु पनि, त्यही भएर व्रतमा खाना हुन्न, जुठो परेको बेला खाना हुन्न, अनिखेर चाहिँ तपाईँको यो नुन अशुद्ध भएको कारणले गर्दा यो सप्ताहहरूमा नुन नखानु बुझ्नुभयो। सकभर नखानु, कोही पनि जस्तो सुकै रोगी भए पनि खाना हुँदैन ठिक हुन्छ, हामीले कस्ता कस्ता मान्छे भोगिरहेका छौँ बुझ्नु भएन। अस्ति हामीले जति पनि कर्महरू गर्छौँ नुन खाना दिँदैनौँ, अनि अन्न पनि खाना हुँदैन, अन्न भने के हो?
1: अन्न भनेको त अब खाइयो नि, एक साक नुन र खाइयो,
0: तोडीबाम खाइयो होइन, एक साक
1: खाइयो नुन खाइयो,
0: भुइँमा सुत्नुपर्छ, खाटमा सुत्नु हुँदैन, कहाँ सुत्नु भएको थियो?
1: भुइँमै सुत्यो सुत्न त, तर अचेलभरि त्यस्तो भन्न थाल्यो भने गुरुदेव के भन्नु र पागल हुन्छ।
0: ल फेरि को पागल हुन्छ, खै त मलाई पागल भए नि त ममा
1: हो नि, धेरै लामो गुरु बुझे, अब अरू अरू श्रोतालाई पनि अब चान्स दिनुपर्छ, अब फेरि बोल्दै गरौँला
0: हजुरले गर्दाखेरि अरूलाई पनि अलिअलि ज्ञान भयो जस्तो लाग्छ, फोन गरिदिनु
1: भयो, अब जे पनि भयो नि, अब
0: राधे राधे।
1: राधे राधे गुरुदेव।
0: हामी कार्यक्रम ज्योतिष तर्पणको व्यवसायमा छौँ। 11-12 मैले कुराकानी गरेँ, माफ गर्नुहोला सबैलाई। यो अहिले मैले जति पनि कुरा भनेको छु सबैलाई लागू हुने भएकाले मैले अलिकति उहाँलाई प्रष्ट पारेर अलिकति 1-2 मिनट बढी नै कुराकानी गऱ्यौं। हामी निरन्तर छौँ यस्तै यस्तै कुराहरूको लागि। उहाँलाई मैले कहिलेकाहीँ के भन्छु भने दिउँसो फोन गर्न भन्नु भने दिउँसो फोन गर्ने मैले एक्लै सुन्छु, रेडियोमा फोन गर्ने सबैले सुन्नुहुन्छ नि भन्नुहुन्छ, यस्ता भक्तहरू पनि हुनुहुन्छ, ठिक छ फोन गर्नुहोला। यस्तै महत्वपूर्ण कुराहरू समसामयिक विषयमा तपाईँहरूले प्रश्न राख्नु भयो भने त्यसको उत्तर मैले जानेसम्म शास्त्रसम्म दिने नै प्रयास गर्छु। अर्को एउटा कुरा छ, सप्ताह नजुराइकन नगर्नु भन्ने शास्त्रको वचन छ, फल मिल्दैन भनेको छ। सप्ताह नजुराइकन गर्यो भने, अब मैले कुरा आइहाल्यो, सप्ताह नजुराइकन गर्यो भने के फल प्राप्ति हुन्छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई विश्रामपछि भन्नेछु। अहिले यतिखेर भने एकैछिन छोटो विश्रामपछि पनि सप्ताह नजुराइकन गर्यो भने के हुन्छ म थोरै 1 मिनटमा सक्ने गरी भन्नेछु। अहिले भने छोटो विश्राम।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेको तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको यो व्यवसायमा छु र तपाईँ सँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेको छु। आज अलिकति केही सप्ताहको बारेमा अब एक मिनटमा सकिहाल्छु। जुन व्यक्तिले सप्ताह पुराणहरू गर्दै हुनुहुन्छ र नजुराई गर्न गर्नुभएको छ भने पीड़ा हुन्छ भनेर लेखाएको छ। निर्प भए हुन्छ भनेर लेखाएको छ। निर्प भने के मानव राजा भय हुन्छ मान्छेको मृत्यु हुन्छ भनेको छ बुझ्नुभयो। नजुरेकन सत्ता लायो भने असत्य घरमा पीड़ा अशान्ति अब यो पीड़ा भनेपछि धेरै कुरा हुन्छ नि त पीड़ाभित्र पनि होइन अनि मान्छेको मृत्युसम्म हुन्छ भनेको छ। त्यही भएर नजुरेकन सगभर नगर्नुहोला। नजुरेकन गर्नुभयो भने असत्य अशुभ फल हुन्छ। हामीले सामान्यतया एउटा रुद्री पूजा घरमा लाउनु पर्यो भने जुराउनु पर्छ हेर्नुहोस् है। अनि सप्ता जस्तो परम वैभवशाली यज्ञलाई नजुराइकन गर्यो भने त्यसको फल कता जाला फेरि एकदम तपाईँले चाहिँ यसलाई हेर्नै पर्छ। यसलाई विशेष गरी तपाईँले चाहिँ धेरै कुरामा ख्याल गर्नै पर्छ। मान्छेले भन्न त के के भन्छन् होइन तर सप्ताह नजुराइकन अब फेरि यहाँ कुरा आउँछ होइन नि गुरुले हाम्रोतिरका गुरुहरूले त वार्षिकको भोलिपल्ट चाहिँ जुराउनु पर्दैन भनेर भनेका छन्। अब कहाँ लेखा छ मलाई थाहा छ। होइन एकदम झुटो कुरा हो त्यो। तपाईँलाई त्यो भनेको एकदम अफवाह फैलाइरहनु भएको छ गुरुहरूले। त्यस्ता गुरुहरूलाई मसँग ल्याएर फोन गराउनुहोस् केही फरक पर्दैन। कहाँ लेखेको छ भन्नु पर्यो नि होइन। तर नजुराइकन गर्नु भनेको तपाईँलाई घरमा असाध्य अशुभ हुन्छ है। म एक दुईवटा कमेन्ट हेर्नतिर लागे। अर्को कुरा फेरि एउटा कुरा यहाँ भन्नै पर्ने कुराहरू छ। के छ भने नि मान्छेलाई अलिकति यो साउनको सोमबारले एकदम झुकझुक पारिरहेको छ। श्रावणको सोमबार अन्तिम आज हो कि पक्षले अर्को पनि महिना लिन्छ भन्नुभएको छ। सकिन्छ भने अर्को महिनामा गर्दा पनि राम्रो हुन्छ। श्रावणको महिना पक्षले गर्दा पनि पुण्य फल मिल्छ। श्रावण महिनामा पक्षले हेरे पनि हुन्छ। अब आजै सक्छु म सक्दिनँ भनेर आजै गर्दा पनि भयो तर पक्षले गर्दा पनि पछि अझै अलि पछिसम्म अझै अब आज कति गते आज 25 गते सोमबार भयो भने अब भदौको 1 गते पनि सोमबार परेको छ र भदौको 8 गते पनि परेको छ। भदौको 8 यता सौरमान भए पनि चन्द्रमानले सोमबारै भन्छ बुझ्नुभयो। तपाईँले बुझ्नु भएन। व्रत उपासनाहरू गर्दाखेरि पक्षले गरे पनि फल मिल्छ। गर्ने तपाईँले कहिले हो कहिलेबाट सुरु गर्नुभएको छ भन्ने कुरा हुन्छ। अब उतापट्टि तपाईँले सुरुवात कहिलेबाट गर्नुभयो भन्ने कुरा हुन्छ। अब तपाईँले यो श्रावण महिनाको 4 गतेबाट लिनुभयो 11 गते पनि लिनुभयो अनि 18 पनि लिनुभयो अनि आज पनि लिनुभयो भने 4 पुगिहाल्यो व्रत बस्दा पनि भयो के अरे साङ्गे गर्दा पनि भयो। तर होइन गुरु अब तपाईँले मलाई श्रावणको कृष्ण पक्षदेखि सुरु गर्नु भन्नुभएको थियो मैले त 18 गते लिएँ अब आज लिएँ 2 भयो अब 1 गते र 8 गते पनि लिन्छु भन्दा पनि त्यो पनि फल मिल्छ। त्यो पनि कुरो सही हो है त। यो मैले एकदम धेरैले फोन गर्नुभएको थियो मैले एकैचोटि भन्छु भन्दै थिएँ मैले यो कुराको पनि जानकारी तपाईँलाई गराएँ। अब अर्को कुरा छ यहाँ हामीसँग कमेन्टहरू धेरै आए कमेन्टको बारेमा जानकारी गराइहाल्छु म के छन् कमेन्ट। हामीसँग प्रत्यक्ष रूपमा धेरै भक्तहरूले कमेन्ट गर्नुभएको छ। अब हिजोको पनि कमेन्ट हुन सक्छन् अस्तिको पनि कमेन्ट हुन सक्छन् म त्यसलाई पढिहाल्छु है। हामीलाई दुर्गा राणा पहिरेजीले कामिका एकादशीको शुभकामना र विश्व आदिवासी दिवसको शुभकामना दिनुभएको छ धन्यवाद छ। योगेश पाण्डेजीले हामीलाई हिजो चिना हेर्नको लागि भन्नुभएको रहेछ चिना हेर्न मिलेन। हिजोको दिनमा रमेश थापाले देख्नुभएको रहेछ सपना बिग्रिएपछि के हुन्छ होइन सपनामा म पुरै पढ्छु ल। जय श्री राजे गुरुदेव। म रमेश परियार चिसङ गढी 2 खाने भन्ज्याङ ओखलडुङ्गाबाट रेडियो फोटाङ 103.3 मेगाहर्जबाट नियमित सुन्ने गर्छु गुरुदेव। धेरै सपना बिग्रिएको हुन्छ। सपनामा आफूले लगाएको कपडा च्यातिएको र आफै रोएको देखि कस्तो संकेत हो गुरुदेव भनिदिनु भए आभारी हुन्थे भन्नुभएको छ। यो सपनाको कहिलेकाहीँ दोष अशुभ पनि हुन सक्छ। सपनाको दोष अशुभबाट शुभ गराउनको लागि उठेर बिहान कसैलाई नबनी गरेर मन्दिरको दर्शन गर्नु त्यो पनि राम्रो हो। अनि कतिखेर देखेको सपना भन्ने कुरा पनि भर परिन्छ। अनि अरू कुरा, सपना धेरै बिग्रिन्छ भने तपाईँ घरको वास्तु बिग्रिया हुन्छ, ओछ्यान बिग्रिया हुन्छ, तपाईँको ओछ्यानमा खानेकुरा लगाएर खाने पानी हुन सक्छ, ओछ्यान फोहोर हुन सक्छ, धेरै कुरामा ओछ्यानमा पनि शुभहरू अशुभहरू सङ्केत दिन्छ ओछ्यानले पनि है त। रोशन राईले भर्खरै कमेन्ट गर्नु भएको रहेछ एउटा, राजेश श्याम गुरु म रोशन राई गुरु, मैले सुने अनुसार पितृहरू खुसी हुनु भएमा भगवानले खुसी हुनु भएमा भगवानले नदिनु भएको आशीर्वाद पनि पितृले दिनुहुन्छ अरे, पितृदोष परेर पितृहरू दुखी हुनु भएमा भगवानले दिनुभएको आशीर्वाद पनि पितृहरूले रोकिदिनुहुन्छ अरे भन्ने सुनेको थिएँ। कुनै एउटा परिवारको कहानी मैले सुनेको, त्यो परिवारमा कुनै समय लाउन खान नै समस्या भएको परिवार केही समय दुःख गरेपछि घर घडेरी बंगला जोड्न सफल भएको मान्छे केही समयपछि घरमा बिहान बेलुका खाने चामल पनि नभएको अवस्था भएछ, त्यसपछि ज्योतिषलाई हेराउँदा यो सबै पितृदोषको कारणले भएको हो, अब पितृदोष शान्ति गरेपछि सबै ठिक हुन्छ भन्नुभएछ अरे। ठिक छ, त्यो पनि राम्रो हो, देवतालाई दिएको पितृले हेर्छन् भनेर उखान पनि छ। यो उखान कहाँ लागू हुन्छ भने, जुन तपाईँ लक्ष्मी लक्ष्मी लक्ष्मी लक्ष्मी लक्ष्मी भनेर मात्रै पूजा गर्नुहुन्छ नि, त्यहाँ नारायणको पूजा भएन भने त लक्ष्मी पनि अधुरो हुन्छ। यो भनेको के हो भने, हरेक कुरामा सबै कुराहरू कम्प्लिट गर्नुपर्छ अनि बल्ल फल मिल्छ भन्ने कुरा है। वेदनाजीले पनि कमेन्ट गर्नुभएको रहेछ तपाईँको जिज्ञासा मैले भनिसकेको छु। साउथ दीपकले पनि जय श्री राधे गुरुदेव, टाइम एकैजनासित 8-10 मिनट नलिनु गुरुदेव, हामीलाई पनि पालो दिनु गुरुदेव। उहाँ मैले यो अहिले भर्खरै जो पहिलो व्यक्तिसँग कुराकानी गरेँ शङ्खुब सब्जेलाबाट, उहाँसँग व्यक्तिगत कुरा गरिनँ, सबैलाई काम लाग्ने कुरा भएकाले अलिकति मैले समय उहाँलाई दिएँ है। कान्छा पोखरेलले भर्खरै कमेन्ट गर्नुभएको छ, जय श्री राधे गुरु, म उदयपुर तापली गाउँपालिका वडा नम्बर 4 बुद्धिराम पोखरेल, म दैनिक रूपमा रेडियो खोटाङ सुन्छु भन्नुभएको छ, मलाई चिनाएर खोज्नु भएको रहेछ, चिनाएर चाहिँ नम्बरमा फोन गर्नुपर्छ है। अर्को छ कमेन्ट फेरि रोशनजीले गर्नुभएको छ, गुरु चिना हेराउँदा जसको चिनाबाट पितृदोष देखिन्छ उसको बढ़ी हानि नोक्सानी हुने, उसको चाहे उन्नति प्रगति कम हुने हो गुरु, पितृदोष निवारण नगरेमा कति पुस्तासम्म यसले असर पार्छ, कुनै कुनै घरमा पितृदोष परे पनि उन्नति प्रगति भइरहेको नै हुन्छ त भन्नुभएको छ। यो पितृदोष हिन्दू धर्म मान्ने परिवारलाई मात्रै हुन्छ, अरू धर्म मान्ने परिवारलाई हुन्छ गुरु भन्नुभएको छ। यस्तो हो क्या, अब यो तपाईँले अहिले मलाई सुरुमा जा तलपट्टि प्रश्न गर्नुभएको छ, कुनै घरमा पितृदोष हुन्छ पछि उसले घर बंगाललाई जोडिसक्छ दुःख गरेर फेरि नाच्छ भन्नुभएको छ, अहिले छेडिक कमाएर भएन, छेडिक कमाएर हुँदै हुन्न के, त्यही भएर तपाईँहरूलाई ध्यान दिनुपर्छ। पितृदोष सबैलाई लाग्छ, पितृदोष लागेको मान्छेको घरमा सप्ताह पितृको उपासना अनिवार्य रूपमा गर्नु, तपाईँ करोडपति भन्नुहुन्छ, करोडपति भने के हो, करोड कमाउनु हो, लाउन खाउन मजाले पुग्यो भने त्यही हो करोडपति। जसको घरमा अशान्त छ ख्याल गर्नुहोस्, एउटा ग्रह एउटा वास्तु र एउटा पितृ, तीनटा कर्म तपाईँले शुद्ध गर्नुभयो भने सबै कुरामा फल मिल्छ। कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। राजेश श्याम हजुर भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भएछ, फेरि पनि कोही जिज्ञासु हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर,
1: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म कालीकोटदेखि सिर्जनाजी।
0: सिर्जनाजी के छ खबर, आरामै हुनुहुन्छ?
1: ठिक छ गुरु हजुर, सन्चै हुनुहुन्छ।
0: कुन गाउँमा हो तपाईँ घर?
1: कालीकोट मानमा।
0: मानमा कहाँनिर त, डाँडातिर कि अलि तलतिरपट्टि?
1: बजारभन्दा तल गुरु,
0: बजारदेखि तल, हस्पिटलदेखि तल होला होइन?
1: हजुर।
0: ए त्यो तलपट्टि एउटा बाटो बिग्रेको देखि मास्तिरपट्टि?
1: हजुर, हस्पिटल भन्दा यतातिर हो।
0: ए लु त, अनि कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
1: नयाँ कराली
0: बजिरहेको छ आज?
1: बज्दैन त गुरु आजकल।
0: कति दिन भयो?
1: धेरै भइगयो।
0: तपाईँले हामीलाई किन अहिलेसम्म खबर गर्नु भएन त? अल्छी लाग्यो अनि मैले तपाईँलाई भनेको छुइनँ रेडियो बजेन भने मलाई खबर गर्ने हो नि त, रेडियो बजेको छैन कि रेडियो बजेर कार्यक्रम? रेडियो त बजेको होला, हजुरले सुन्न अल्छी गर्नु भएर मैले बुझिसकेँ, रेडियो बजिरहेको छ है, बुझ्नु पनि
1: हजुर।
0: मैले हजुरको परीक्षा लिएको रेडियो सुन्नु होला, रेडियो बजिरहेको छ अहिले, तपाईँ कसको बारेमा हेर्न चाहनुहुन्छ? रेडियो नयाँ कर्णाली कति मेगा आज थाहा छ तपाईँलाई?
1: 100.8 मेगा।
0: अनि उल्टो उल्टो सुनेपछि कहाँ रेडियो सुनिन्छ त? ए हजुर
1: हजुर,
0: अनि उल्टो उल्टो सुन्नु भएर जाने कहाँ अनि रेडियो बस्छ त नि? 200 बर्बाद भयो, फेरि 200 थोप्लो पुऱ्याउनु भयो है तपाईँले। रेडियो सुन्नु भएर रहेछ त्यसरी आरोप लगाउनु हुँदैन। रेडियोमा कार्यक्रम बजिरहेको छ, मैले हजुरलाई तपाईँले के भन्नुहुँदो रहेछ भन्दा मैले तपाईँलाई परीक्षा दिएको हो मैले, भन्नुहोस्। ठिकै छ, रेडियो नयाँ कर्णाली 102.8 मेगा सुन्नु बजिरहेको छ है, मेगा उल्टो लाउने अनि कहीँ हुन्छ? अहिले कार्यक्रममा कसको बारेमा हेर्नुहुन्छ? दाईको छोराको साल महिना गते समय भनिदिनु त मलाई।
1: 2074 साल असोज 12 गते बिहिबारको राति शुक्रबार बिहान 3:20 बजेमा गिन।
0: 3:20, यो त पक्का हो नि?
1: हजुर।
0: कहाँ जन्मेको हो बच्चा?
1: कालीकोट जिल्लामै हो।
0: कालीकोट जिल्लामै हो
1: हजुर।
0: को अरे मान्छे?
1: दाईको छोरा हो।
0: दाईको छोरा, कति गते राति कति गते बिहान हो?
1: 12 गते राति 13 गते बिहान।
0: दाईको छोराको नाम फडिन्द्र नाम आउँछ, धनुराशि हुन्छ, नवमीको दिनमा जन्मभएको छ। यतिखेर हेर्दा काल सर्पको युग परेको छ, कामहरू केही पनि बन्दैन, किनभने यो बच्चालाई 7 वर्ष पछाडि संकटा भन्ने गरेर चढ्याएको छ, काल सर्प युग परेको छ। संकटाको शान्ति, काल सर्पको शान्तिहरू गर्नु, पूजापाठ गर्नु धेरै कुरामा राम्रो हुन्छ। अलि दाँतहरू बिग्रिने, किरा लाग्ने खालको समस्या हुन्छ। के छ विशेष जिज्ञासा राख्नु छ? कामहरू केही बन्दैन, स्वास्थ्यहरू बिग्रिन्छ, परिवारमा अशान्ति हुन्छ, राम्रोसँग शान्तिहरू गरेर राम्रोसँग पूजापाठ गर्नुहोला, धेरै कुरामा शुभ हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
1: राधे राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा लिएर आउनु भएको थियो, रेडियो सुन्नु भएको रहेछ। अलिकति मान्छेहरूको क्या हल्ला बढी चल, हल्लाको पछाडि बढी चल्ने कार्यक्रम बजिहाएन भन्दैछु, ढुक्कै भयो होइन? कार्यक्रम हरेकतिर बजिरहेको छ, जहाँबाट तपाईँले अहिले कार्यक्रम सुनिरहनु भएको छ त्यो रेडियोको मेगा हर्समा भोलि कार्यक्रम पर्सि कार्यक्रम बजेन भने, गुरु कार्यक्रम बजेन भने एकचोटि फोन गर्नुहोला अथवा म्यासेज गरिदिनुहोला, अथवा हामीलाई म्यासेन्जरमा वाट्सएपमा एउटा म्यासेज छोड्नुभयो भने हामी जानकारी गराउँछौँ, त्यसलाई हामी द्रुत गतिमा तपाईँलाई जानकारी गराउँछौँ किन बजेन भनेर। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्छु। राधेश्याम हजुर भन्दै थिएँ, फोन डिस्कनेक्ट भएको छ, फोन बिल्कुलै खाली छ है, फोन लागेन लागेन लागेन भनेर मात्रै हुँदैन, फोन प्रयास गर्न होला, फोन लागिरहेको छ, कोही हुनुहुन्छ यतिखेर स्वागत गरे। राधे राधे हजुर।
2: राधे राधे हजुर गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म कावस्वतीदेखि दिपेन सुनाउँछु।
0: कावस्वतीबाट
2: हजुर,
0: नाम के भन्नुभयो?
2: दिलीप तिमल सिन्हा।
0: दिलीप तिमल सिन्हा
2: हजुर।
0: कावस्वती कहाँनिर हो तपाईँ घर दिलीपजी?
2: मेरो सापोचोकबाट अलिकति अगाडि जान्छु।
0: कुन रेडियोमा कार्यक्रम सुनिन्छ त्यहाँ? कार्यक्रम बजिराखेको छ
2: हजुर हजुर।
0: दिनदिनै बज्छ कि आज भोलि मात्रै बजायो?
2: दिनदिनै बज्छ।
0: बिचमा रोकिएको थियो?
2: लगभग रोकिएको छैन होला,
0: होला कि होइन ठ्याक्कै यहाँ बोला, बिचमा कार्यक्रम रोकियो?
2: लगभग सधैँ सुन्छु, बिचमा एक दुई दिन ग्याप होला, नानी सधैँ सुन्छु।
0: अनि कार्यक्रम बजेन भन्नुहुन्छ, मेगाहर्ज लाउन आउँदैन, रेडियो सुन्नमा ध्यान छैन है? त्यही भएन त नि, ठिक छ, खुसी लाग्यो कार्यक्रममा आउनुभयो। कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: छोरीको बारेमा गुरु।
0: छोरीको साल महिना गते समय भनिदिनु त।
2: 2078 साल पुष महिना 20 गते सोमबार।
0: कति बजे?
2: 5 बजेर, बिहानको 5:16।
0: माफ गर्नुहोला, 78 सालको पुषको 20 गते सोमबार परेको छैन, म छुट्टिन्छु अहिले। राधेश्याम हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी छौ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी तपाईँलाई दिइरहेका छौं। नेपालभरमा कार्यक्रम एकै साथमा हामी प्रसारण गरिरहेका छौं। तपाईँ जहाँ हुनुहुन्छ अनि जस्तो अवस्थामा हामीलाई सुन्दै हुनुहुन्छ तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम ज्योति दर्पण र कार्यक्रममा रहेर हामीसँग तपाईँ प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। तपाईँ धर्म संस्कार र संस्कृतिको बारेमा धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौं। तपाईँ हामीलाई प्रत्यक्ष रूपमा सुनेर अथवा दिउँसो यिनै नम्बरमा फोन गरेर हामीसँग फेसबुकमा साथी बनेर हामीले फेसबुकमा बारको बारेमा जानकारी गराइरहेका छौँ, कहिलेकाहीँ साइजको बारेमा, कहिलेकाहीँ केको बारेमा तपाईँलाई पोस्टहरू राखिरहेका छौँ। त्यो पोस्टहरू तपाईँले सेयर गर्ने, जानकारी अरूलाई पनि दिने, कमेन्ट गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। अहिले कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर, कहाँदेखि को बोल्दै हुनुहुन्छ? रेडियोको भोल्युम सानो गर्नु होला है, फेरि फोन डिस्कनेक्ट हुन्छ।
2: म दुर्गारोण पहिले भोजपुरबाट हजुर,
0: आवाज एकदम उताबाट आवाज आइरहेको छ, उता रेडियोको भोल्युमलाई सानो गर्नु होला।
2: मैले रेडियो बन्द गरेको थिएँ।
0: के छ दुर्गाजी खबर?
2: एकदम ठिक छ हजुर,
0: कार्यक्रम सुन्दै हुनुहुन्छ?
2: कार्यक्रम म नेटबाट सुनिरहेको छु हजुर। यहाँ त मान्छेले कस्तो भने यो रेडियो बिचारा बुढाबुढीहरू अब कौशलकोमा मोबाइल लगेर रेडियो बनाइदिनु न, मेरो त बिग्रो भनेर जान्छ
0: है,
2: सुन्न नपाएर।
0: मान्छे अहिले त रेडियो भोजपुर बन्द भयो, असाध्यै आत्तिनु भएको छ।
2: त्यो बुढाबुढीहरूलाई असर पर्यो, हामी त अब नेट चलाइरहन्छौँ, त्यति गाह्रो हुन्छ।
0: हामी आज कार्यक्रमको लगभग अब धेरै अन्तिममा आयौँ, अब चिना हेर्ने भन्दा अरू नि केही छ जिज्ञासा?
2: जिज्ञासा गुरुदेव, अब हजुरको त्यो कार्यक्रमले धेरै मान्छेलाई प्रभावित बनाएको थियो
0: हजुर,
2: अलिकति यसमा चाहिँ अप्ठ्यारो लाग्यो
0: भन्नाले, अनि हाम्रो कार्यक्रम त अहिले पनि आइरहेको छ।
2: होइन त्यही त, अब यो बिचरा बुढाबुढीहरू त नेटहरू चलाउनुहुन्न, धेरै धेरै धार्मिक मान्छेहरूले चाहिँ सुन्न पाउनु भएन।
0: रेडियो भोजपुर बन्द भएकाले भोजपुरमा चाहिँ
2: हजुर
0: अन्त त छँदैछ होइन,
2: छ अन्त छ,
0: अब के गर्नु, मान्छेले कुरै बुझ्दैनन्
2: हजुर।
0: हुन त फेरि रेडियो अफ हुनु आफैमा अब उहाँको भित्री समस्या के हुन सक्छ हामीलाई थाहा भएन होइन
2: हजुर हजुर,
0: अब सकभर अब अरू कुनै रेडियो खोले भने फेरि सम्पर्कमा रहनु होला। कार्यक्रमको अब एक मिनट मात्रै बाँकी छ, के गरौँ?
2: हुन्छ, मेरो छोराहरूको त्यो एकचोटि थोरै हेर्न मन लागिरहेको छ गुरु, अलिक बिराम भएन,
0: समय एकदम कम छ। आज यसो गरौँ न, दिउँसो सम्पर्क गर्नु, अहिले म तपाईँसँग छुट्टिन्छु ल।
2: हस्
0: राधे राधे। हामीसँग कार्यक्रममा दुर्गा राठ पहिलेजी हुनुहुन्थ्यो, भोजपुरबाट असाध्य आध्यात्मिक मान्छे, उहाँ आफै पनि ज्योतिष पढ्नुहुन्छ अहिले, मलाई जहाँसम्म लाग्छ ज्योतिष अध्ययन गरिसक्नु भएको छ। अब सक्नु त सकिँदैन, जे भए पनि बाह्र राशि, सत्ताइस नक्षत्र, अलिअलि ग्रहका फलहरू यताउता उहाँले पढ्दै हुनुहुन्छ। उहाँको आफ्नो एउटा छुट्टै व्यवसाय हुँदाहुँदै पनि नेपाल ज्योतिष परिषदमा सायद उहाँ आबद्ध हुनुहुन्छ, आजीवन सदस्यहरू लिनुभएको छ, सायद भोजपुर जिल्लाको सदस्य के हुनुहुन्छ। उहाँ एकदम आध्यात्मिक क्षेत्रको मान्छे हुनुहुन्छ है, सबैजना यसरी नै अध्यात्मलाई अङ्कमाल गर्न सक्यौँ भने हामी साँच्चीकै मानव बन्छौँ। मानव बन्नको लागि हामीलाई अध्यात्म असाध्यै चाहिन्छ, अध्यात्म बिनाको मानव अधुरो मानव हुन्छ नेपालको लागि। हामी कार्यक्रम ज्योतिष दर्पणको आजको लागि अन्तिम भागमा छौँ, यिनै जानकारी सहित भोलि तपाईँसँग हाम्रो कुराकानी रहनेछ। साउथ दिपकजीले इमर्जेन्सी चिन्ह हेर्नु पर्नेछ भन्नुभएको छ, इमर्जेन्सी परेको छ, नहरी भएन भने दिउँसो दिनैभरि नम्बर खुल्ला छ, वाट्सएप, भाइबर, मेसेन्जर, फोन, डाइरेक्ट सबै कुराबाट सम्पर्क रहनु होला। आजको लागि आज्ञा चाहन्छु, राधे राधे।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz,
4: साइन्सेस एन्ड टेक्नोलोजी हिकास,
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

आज हिमाली तथा पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना, केही ठाउँमा पर्सीसम्म नै ठूलो पानी पर्ने, आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी, ओमानसँगको वार्ता अन्तिम चरणमा र सात सदस्यीय नेपाली बक्सिङ टोली विशेष प्रशिक्षणका लागि आज भारत जाँदै। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि सरकारले आपूर्ति सहज बनाउन विशेष पहल थालेको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनसँग ग्यासको कोटा बढ़ाउन माग गरेको जनाएको छ। यसअघि मासिक झण्डै 49,500 मेट्रिक टन ग्यास माग गर्दै आएकामा बढ़ीमा 45,000 मेट्रिक टन मात्रै आयात हुने गरेको थियो। पछिल्लो समय बजारमा अभाव बढ़ेपछि निगमले झण्डै 55,000 मेट्रिक टन ग्यास माग गरेको छ। यसैबीच देशभर ग्यासको अभाव बढ़ेपछि सरकारले बजार अनुगमन तीव्र पारेको छ। गृह मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काठमाडौँ उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाका प्रहरी परिचालन गरिएको छ। ग्यास लुकाउने, कृत्रिम अभाव सृजना गर्ने तथा तोकिएको मूल्यभन्दा बढ़ीमा बिक्री गर्नेलाई तत्काल कार्यवाही गर्ने सरकारको चेतावनी छ। बजारमा ग्यास अभावको मौका छोपेर कालोबजारी गर्ने विरूद्ध देशका विभिन्न जिल्लामा कार्यवाही समेत शुरू भएको छ। बाँकेको नेपालगंजमा ग्यास लुकाएको आरोपमा एक किराना पसललाई 50,000 रूपियाँ जरिवाना गरिएको छ। अनुगमनका क्रममा नेपालगंज 11 रहेको शंकर दयाल बद्री प्रसाद प्रोभिजन स्टोरमा 13 ग्यास सिलिण्डर लुकाएर राखेको अवस्थामा भेटिएपछि उपभोक्ता संरक्षण ऐन 2075 अनुसार जरिवाना गरिएको छ। त्यस्तै भक्तपुरको चागुनारायण नगरपालिका 2 दुवाकोटबाट ग्यास कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन्। शंखुवासभाको खाद्यबारीमा पनि तोकिएको मूल्यभन्दा बढ़ीमा ग्यास बिक्री गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्। रसुवाको धुन्चे बजारमा पनि ग्यास लुकाएर बढ़ी मूल्यमा बिक्री गरेको गुनासो आएपछि बजार अनुगमन तीव्र पारिएको छ। धनकुटामा पनि ग्यासको अभाव बढ़ेपछि प्रशासन र प्रहरीले डिलर तथा बिक्री केन्द्रमा छड्के अनुगमन शुरू गरेको छ। बागलुङमा सड़कबाट ग्यास वितरण गर्ने व्यवस्था हटाएर अब आधिकारिक डिलर मार्फत नै वितरण गर्ने निर्णय गरेको छ। यसैबीच पर्याप्त ग्यास आयात भइरहेको भन्दै ग्यास उद्योग संघले उपभोक्तालाई अनावश्यक रूपमा सिलिण्डर संचित नगर्न आग्रह गरेको छ। अभाव हुने डरले उपभोक्ताले आवश्यकताभन्दा बढ़ी ग्यास भण्डारण गर्न थालेपछि बजारमा थप चाप परेको भन्दै संघले संयमित हुन आग्रह गरेको छ। सरकारले उपभोक्तालाई आधिकारिक डिलरबाट तोकिएको मूल्यमा मात्र ग्यास खरिद गर्न र अभावको नाममा हुने कालोबजारी तथा कृत्रिम अभावबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ। सरकारले चालू आर्थिक वर्षको 3 महिनामा अर्थात साउन भदौ र असोजमा 1 खर्ब ऋण उठाउने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तय गरेको ऋणको तालिका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारले 1 खर्ब रूपियाँ आन्तरिक ऋण उठाउन लागेको हो। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋण तालिका अनुसार चालू आर्थिक वर्षमा सरकारले 4 खर्ब 10 अर्ब रूपियाँ आन्तरिक ऋण उठाउनेछ। पहिलो त्रैमासमा सरकारले ट्रेजरी बिल मार्फत 10 खर्ब र विकास ऋण मार्फत 90 अर्ब रूपियाँ ऋण उठाउने तयारी गरेको छ। त्यस्तै दोस्रो त्रैमासमा सरकारले ट्रेजरी बिल मार्फत 10 अर्ब, विकास ऋण पत्र मार्फत 80 अर्ब, नागरिक बचत पत्र मार्फत 2 अर्ब 50 करोड र वैदेशिक रोजगार बचत पत्र मार्फत 50 करोड रूपियाँ ऋण उठाउनेछ। तेस्रो त्रैमासमा ट्रेजरी बिल मार्फत 30 अर्ब र विकास ऋण पत्र मार्फत 90 अर्ब तथा चौथो त्रैमासमा ट्रेजरी बिल मार्फत 54 अर्ब, विकास ऋण पत्र मार्फत 40 अर्ब, नागरिक बचत मार्फत 2 अर्ब 50 करोड र रोजगार बचत पत्र मार्फत 50 करोड रूपियाँ ऋण उठाउने सरकारको योजना छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा पनि ठूलो वर्षाको अनुमान छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँ तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराई भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको अनुमान छ। गैरातीदेखि नै काठमाडौँ उपत्यका सहित बागमती, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ। महाशाखाका अनुसार आज राति पनि देशका विभिन्न ठाउँमा पानी पर्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने पूर्वानुमान छ। भोलि र पर्सी पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच लगातारको वर्षासँगै खसेको पहिरोका कारण सोलुखुम्बुमा 2 वडा कार्यालय भवन उच्च जोखिममा परेका छन् भने 11 घर परिवार विस्थापित भएका छन्। सोलु दुधकुण्ड नगरपालिका 3, तामाखानी

0: चोताङ गाउँपालिका चारको वडा कार्यालय भवन पहिरोको उच्च जोखिममा परेको छ भने पहिरोका कारण वडा कार्यालयका संरचनासँगै आसपासका बस्ती समेत जोखिममा परेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौ। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
1: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले भारत र चीनका राजदूतसँग आज एक्लै एक्लै भेटवार्ता गर्नुहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीले आज बिहान 11 बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग र दिउँसो 3 बजे चिनिया राजदूत झाङ माओमिङसँग भेटवार्ता गर्ने तालिका छ। यसअघि प्रधानमन्त्री शाहले चैत 25 गते नेपालका लागि विभिन्न देशका राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेटवार्ता गर्नुभएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण एशिया मामिला हेर्ने प्रमुख दूत एवं भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरसँग भने प्रधानमन्त्रीले भेट्न अस्वीकार गर्नुभएको थियो। भ्रेकुटी मण्डलमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय आजदेखि नियमित सञ्चालनमा आउने भएको छ। भाडा बकौता विवादका कारण झण्डै 4 महिना बन्द रहेको पुस्तकालयको ताला गएको बुधबार खोलिएपछि आजदेखि पाठक तथा अध्येताका लागि नियमित रूपमा सेवा सञ्चालन गर्न लागि हो। समाज कल्याण परिषदको महातत्वमा रहेको भ्रेकुटी मण्डलमा प्रदर्शनी केन्द्रमा सञ्चालित पुस्तकालयलाई परिषदले भाडा नतिरेको भन्दै गएको वैशाख 1 मा तालाबन्दी गरेको थियो। परिषदका अनुसार पुस्तकालय सञ्चालन भइरहेका 2 वटा स्टलको गरी कुल झण्डै 2 करोड़ 90 लाख रूपियाँ भन्दा बढ़ी बक्यौता थियो। परिषदले पुस्तकालयलाई अरू भाडावाला संस्था तथा

0: ओसो 2026 सञ्चालन हुँदैछ।
1: अब विदेशको खबर। इरानको इस्लामिक रिभोल्युसनरी गार्डसले आफ्ना सबै माग पूरा नभएसम्म विश्वको प्रमुख ऊर्जा मार्ग हर्मुज जलमार्ग फेरि नखोल्ने चेतावनी दिएको छ। इरानी पक्षले युद्धका क्रममा भएको क्षतिपूर्ति प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएका सम्पत्ति फुका गर्ने तथा इरान र उसका सहयोगी विरूद्धका सैन्य कार्यवाही अन्त्य गर्नुपर्ने माग अघि सारेको छ। इरानका सुरक्षा प्रमुख मोहम्मद बागेर जोलगादरले हर्मुज खोल्नु अघि पूरा गर्नुपर्ने मागहरूको सूची सार्वजनिक गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। त्यसमा इरानसँगै लेबनान, प्यालेस्टाइन, यमन र इराक विरूद्धको युद्ध तथा आक्रमण अन्त्य गर्नुपर्ने माग समेत समावेश छ। इरानी रिभोल्युसनरी गार्डसले हर्मुज अहिले सामान्य जलमार्ग नभई युद्धको मैदान बनेको बताउँदै शत्रुपक्षले सबै शर्त स्वीकार नगरेसम्म जलमार्ग बन्द राख्ने रणनीति रहेको जनाएको छ। यसैबीच इरानी विदेश मन्त्री अब्बास अरागचीले अमानसँग हर्मुज जलमार्गमध्ये यातायात र व्यवस्थापन सम्बन्धी छलफल भने अन्तिम चरणमा पुगेको बताउनु भएको छ। अब खेल खबर। विश्व एसियन गेम्समा पदक जित्ने लक्ष्यसहित 7 सदस्यीय नेपाली बक्सिङ टोली 40 दिने विशेष प्रशिक्षणका लागि आज भारत जाँदैछ। नेपाली बक्सिङ टोलीले भारतको आसाममा रहेको स्पोर्ट्स अथोरिटी अफ इण्डियामा अभ्यास पूरा गरी उतैबाट जापानको आईसी र नागायोमा हुने एसियन गेम्सका लागि प्रस्थान गर्नेछ। विश्व बक्सिङ च्याम्पियनशीपका कास्य पदक विजेता चन्द्रबहादुर थापा सहितको टोलीले सन् 2010 पछि बक्सिङमा पदक विहीन रहेको नेपालको विरासत फर्काउने मुख्य लक्ष्य राखेको छ। आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 जापानको आइची र नागायोमा हुने विश्व एसियन गेम्समा नेपालबाट बक्सिङ सहित 22 खेलको सहभागिता हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। ग्यास आपूर्ति सहज बनाउन सरकारको पहल, बजार अनुगमन तीव्र, कालोबजारी गर्नेमाथि कार्यवाही। आउँदो असोजसम्म सरकारले 4 खर्ब रूपियाँ ऋण उठाउने, 1 खर्ब आन्तरिक ऋण उठाउने तयारी। आज हिमाली तथा पहाड़ी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना, केही ठाउँमा पर्सीसम्म नै ठूलो पानी पर्ने। आफ्नो सबै शर्त पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने इरानको चेतावनी, ओमानसँगको वार्ता अन्तिम चरणमा। र 7 सदस्यीय नेपाली बक्सिङ टोली विशेष प्रशिक्षणका लागि आज भारत जाँदै।
2: गर्जन छ सधैँ, बाघ छै, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333 493-555।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। धनुषाको ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर बन्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका छन्। ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सिरहाको लाहानमा सार्न खोजेको भन्दै उनीहरूले आज आधा घण्टा राजमार्ग अवरूद्ध गरेका हुन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा उनीहरूले राजमार्ग अवरूद्ध गर्दै ट्रमा सेन्टर ढल्केबरमा नै निर्माण हुनुपर्ने दबाव दिएका हुन्। स्वास्थ्य मन्त्री निशा मेहताले सामाजिक सञ्जालमा ढल्केबरको ट्रमा सेन्टर नसारिएको प्रतिक्रिया दिए पनि ढल्केबरवासीहरू त्यो कुरा नपत्याएर चरणबद्ध आन्दोलन गरिरहेका छन्। यसैबीच नेपाली कांग्रेसका सांसद प्राध्यापक डाक्टर चन्द्रमोहन यादवले धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण प्रक्रियामा देखिएको अन्यल

र खराब नियत भएका समूहहरूबाट बच्ने हुने सम्भावित साइबर जोखिम थप बढेको छ। अब खेल खबर। पुरूष एक दिवसीय क्रिकेटले 55 वर्षको अवधिमा 5000 खेलको कोषेढुङ्गा पार गरेको छ। गएको शुक्रबार डुण्डीमा भएको घरेलु टोली स्कटल्याण्ड र क्यानाडा बीचको खेलले 5000 खेलको कोषेढुङ्गा पार गरेको हो। सन् 1971 जनवरीमा शुरू भएको यो फर्म्याट 55 वर्षसम्म आइपुग्दा निरन्तर परिमार्जित भइरहेको छ। पुरूष एक दिवसीय क्रिकेटको पहिलो खेल सन् 1971 जनवरी महिनामा मेलबर्नमा घरेलु टोली अस्ट्रेलिया र इंग्ल्याण्ड बीच भएको थियो। पुरूष एक दिवसीय क्रिकेटमा भारतले सबैभन्दा धेरै 1081 खेल खेलेको छ। यस्तै दोस्रो स्थानमा रहेको अस्ट्रेलियाले 1025 र तेस्रो स्थानमा रहेको पाकिस्तानले 1002 खेल खेलेको छ। यी तीनवटा देशले मात्रै 1000 धेरै खेल खेलेका छन्। एक दिवसीय क्रिकेटमा अस्ट्रेलियाले सबैभन्दा धेरै 617 खेल जितेको छ। यस्तै श्रीलंकाले सबैभन्दा धेरै 461 खेल हारेको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारका विषयमा छलफल, 20 बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्री बीच छलफल, लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार बन्ने प्रतिबद्धता, दोलखाको यालुङरी हिमालमा हराएका 5 शव 9 महिनापछि फेला, काठमाडौँमा प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने, उत्तर कोरियाली ह्याकरले साइबर आक्रमणका लागि एआई प्रयोग गरिरहेको प्रतिवेदन सार्वजनिक, सैन्य, कूटनीतिक र शैक्षिक क्षेत्रमा साइबर आक्रमण बढ्दै, र पुरूष एक दिवसीय क्रिकेटमा 55 वर्षमा 5000 खेल पूरा।

0: एनबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: साली नदीको शिर
0: मणिचूडको काख
3: स्वच्छ सुन्दर र संयुक्त प्रकृति
0: शान्ति र आनन्दको अनुभूति

0: छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
1: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
2: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
3: Come once, you'll certainly be benefited.
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत काठमाडौँ उपत्यका र देशभर भएका शिवालयहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ। बिहान झमझम पानी परे पनि भक्तजनहरू लामबद्ध भएर मन्दिरमा पुगेका थिए। दिउँसो पनि मन्दिरमा उत्तिकै भीड़ लागिरहेको छ। बिहान 3 बजेदेखि खुलेका पशुपतिनाथ मन्दिरका चारैवटा ढोका बेलुका आरतीपछि राति 8 बजीसम्म खुल्ला रहनेछन्। आज पशुपतिनाथमा दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारी खटिएका छन्। काठमाडौँ उपत्यका प्रसिद्ध शिवालयहरू गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर र बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत ठूला साना सबै शिव मन्दिरहरूमा बिहानदेखि भक्तजनको लाइन लागेको छ। यस्तै काठमाडौँ उपत्यका बाहिर देशभर रहेका शिवालयहरूमा पनि भक्तजनहरूको भीड़ छ। शस्त्र प्रहरी परिवार महिला संघले पशुपतिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनका लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नुको साथै खानेपानी वितरण गरेको छ। साउन महिनाको हरेक सोमबार शस्त्र प्रहरी परिवार महिला संघले आयोजना गर्दै आएको कार्यक्रममा नेपाल एपीएफ अस्पतालका चिकित्सकहरूको टोलीले दर्शनार्थी भक्तजनहरूको निशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ। यसैगरी साउन महिनाभर हरेक सोमबार मन्दिर दर्शनका लागि आउने भक्तजनहरूको सुरक्षालाई ध्यानमा राखी पशुपतिनाथ मन्दिरको बागमती किनारमा 10 जनाको विपद व्यवस्थापन टोली, राफ्ट बोट तथा आवश्यक उद्धार सामग्री सहित तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। काठमाडौँको गुहेश्वरी फाँटमा रहेको गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3024 लाख लिटर फोहोर पानी प्रशोधन गरिरहेको छ। केन्द्रका प्रमुख श्याम कुमार श्रेष्ठ अनुसार काठमाडौँ उपत्यका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ। सल्लाघारी, कोटको, धोबीघाट, गोकर्ण र हनुमान घाटमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ। काठमाडौँ उपत्यका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक भएको उहाँको भनाइ छ। प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहोर पानी र वर्षाको पानीका लागि छुट्टाछुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै प्रमुख श्रेष्ठले त्यसका लागि पालिकासँग समन्वय गरिरहेको उल्लेख गर्नुभयो। बालुवा, इट्टा, मरेका जनावर लगायत फोहोर प्रशोधन गर्न कठिन हुने गरेको छ। ढलको फोहोर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा समस्या भएको छ। तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा शुरू भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको आयोजना तथा नेवा पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित 3 दिने सम्मेलनको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा विभिन्न राजनीतिक दलका संघीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ तथा सार्क जर्नलिस्ट फोरमका प्रतिनिधि सहित स्वदेशका 300 तथा भारत, बंगलादेश लगायत देशका 35 जना पत्रकार सहभागी छन्। सम्मेलनमा आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान, वंशको सम्बन्ध, सरकारी संचार माध्यममा मातृभाषा पत्रकारिता र निजी संचार माध्यमको अवस्था लगायतका विषयमा विषयविज्ञ तथा पत्रकार बीच छलफल हुनेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दोलखाको यालुङरी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि फेला। काठमाडौँमा प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने। आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो। र गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3 करोड 24 लाख लिटर फोहोर पानी प्रशोधन गर्दै। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौ। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौ। वरपर घाँसपात र झारपात काटेर सफा राखौ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने चुस्ने र बाँध्ने नगरौ। बिरामीलाई उपचार हुन्छ, आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौ। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-888 98-12-35-888।
9: सीधा कुरा, प्रश्न विचार,
3: उज्यालो रेडियो नेटवर्क।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ लोकलहरी।

0: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: यही साउन 30 गते शनिबारको दिन
2: भेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ झैं।
5: बेचेर सपना मैले रात किनेको छु। बेचेर सपना मैले रात किनेको छु। होस् लिलाममा राखी मात किनेको छु। होस् लिलाममा राखी मात किनेको छु।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यही साउन 30 गते शनिबारको दिन
0: भेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाढ्छ।

0: यी भाद्र पाँच गते शुक्रबारको दिन
1: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनियार एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको पाँच बजेको छ।

0: नेपालको यालुङरी हिमालमा हराएका पाँचजनाको शव 9 महिनापछि उद्धार, प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने।
1: काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 4 महिनापछि पाठकका लागि खुल्यो, पाठकहरू उत्साहित।
2: त्यो बन्द भएर चाहिँ यो एकदमै गाह्रै परेको थियो। यसको सञ्चालन मोडल यता त्यता अलिक क्लियर भइसकेको रहेछ, त्यस पछाडि पहिले खुल्दा चाहिँ खुसी नै लागेको छ।
0: भारतमा गेगा सेन्टर परियोजना विरूद्ध स्थानीयवासीको प्रदर्शन, पानी, बिजुली र वातावरणमा असर पार्ने चिन्ता,
1: र एसियाली आईटीएफ टेकान्डोमा शेखर थापालाई काँस्य पदक।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चिनिया राजदूत झाङ माओमिङले छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा आज पहिले भारतीय राजदूत नवीन श्रीवास्तव र त्यसपछि चिनिया राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको हो। विदेशी राजदूतहरूसँग व्यक्तिगत भेटवार्ता नगर्ने पूर्व अडानबाट पछि हट्दै प्रधानमन्त्री शाहले सरकार बनेको 4 महिनापछि राजदूतहरूसँग एक्ला एक्लै भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ता क्रममा दुवै देशका राजदूतहरूसँग द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। यस्तै प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। यस्तै चिनिया राजदूत चाङ माओ चीनसँगको भेटमा पनि प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको छ। राजदूत माओमिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। शाहले 2 हप्ता अघि नै उहाँहरूलाई भेट्ने योजना बनाए पनि सुनसरी र अरू जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटघाट पछि धकिएको हो। छिमेकी देशका राजदूतहरूसँग एकै दिन भेट्ने निर्णयले नेपालका लागि दुवै देशको समान महत्व रहेको सन्देश दिन खोजिएको देखिन्छ।
1: नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई सीमा सम्बन्धी विवादित अभिव्यक्ति सच्याउन र संसदमा आएर स्पष्ट गर्न माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउसाले प्रतिपक्षले उठाएका प्रश्नहरूलाई घेराबन्दी वा असहयोगको रूपमा नलिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। सत्तापक्षका सांसदहरूले समेत खबरदारी गर्दा प्रधानमन्त्रीले सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनी लेखेको प्रसंग उल्लेख गर्दै सांसद काउचाले देशको हितमा चाल्ने हरेक सही कदममा प्रतिपक्ष साथमै रहेको बताउनुभयो। डर र संकोच नमानी संसदमा आएर सीमा बारेका अभिव्यक्ति सच्याउन र गल्ती स्वीकार गरी लोकतान्त्रिक संस्कार देखाउन सांसद काउचाको सुझाव छ। यसैबीच प्रतिनिधि सभामा तीनवटा विधेयक पेश भएका छन्। आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्देले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी 2 संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 प्रस्तुत गर्नुभएको हो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले धनुषाको ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको योजना यथावत रहेको स्पष्ट पार्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टरलाई अन्यत्र सारण नखोजेको स्पष्टीकरण दिनुभएको हो। उहाँका अनुसार ढल्कीबरमा तत्काल ट्रमा सेन्टर स्थापना गर्न आवश्यक पूर्वाधार नरहेको कारण लाहानमा रहेको प्रादेशिक अस्पतालमा छुट्टै ट्रमा सेन्टर सञ्चालन गर्ने काम पनि अघि बढ़ेको छ। ढल्कीबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न खोजेको भन्दै सरकारको विरोध हुँदै आएको छ। यही विषयमा आज स्थानीय बासिन्दाले पूर्व पश्चिम राजमार्ग आधा घण्टा अवरूद्ध गरेका छन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको अगुवाईमा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध गर्दै ट्रमा सेन्टर ढल्केबरमा नै निर्माण हुनुपर्ने दवाब दिएका हुन्।
1: अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीका लगानीकर्तालाई आग्रह गर्नुभएको छ। अर्थ मन्त्रालयमा बहुराष्ट्रिय कम्पनीका लगानीकर्ताहरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालमा वैध रूपमा गरिएको लगानी सिर्जना गरिएको सम्पत्ति र आर्जन गरिएको नाफाको सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व रहेको बताउँदै ढुक्क भएर लगानी विस्तार गर्न आग्रह गर्नुभएको हो। उद्यमीले आफ्नो सम्पत्ति सुरक्षित छ, नीति स्थिर छन्, कर प्रणाली पूर्वानुयोग्य छन् र राज्य आफ्नो साझेदारका रूपमा उभिएको छ भन्ने विश्वास गर्न सक्नुपर्ने भन्दै अर्थमन्त्री वाग्लेले अहिले त्यो वातावरण बनेको दावी गर्नुभयो। छलफलमा उठेका हरेक विषयको कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग समयबद्ध समन्वय हुने र अर्थ मन्त्रालयले यसका लागि रिस्पोन्स डेस्क मार्फत निरन्तर अनुगमन गर्ने भन्दै वहाँले यो संवाद एकपटकको कार्यक्रम मात्र नभई समस्या समाधान नभएसम्म यो श्रृंखला निरन्तर चल्ने दावी गर्नुभयो। अर्थमन्त्री वाग्लेले देशको आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्र बीचको बलियो साझेदारी हुनुपर्ने भन्दै निजी क्षेत्रको सफलता नै नेपालको आर्थिक समृद्धिको मुख्य आधार रहेको उल्लेख गर्नुभयो। छलफलका क्रममा व्यवसायीहरूले कर प्रशासन, जग्गा प्राप्ति, ऊर्जा र कानूनमा रहेका व्यावहारिक जटिलताबारे आफ्ना अनुभव र सुझाव राखेका थिए।
0: तीन हप्ता अघि शुरू भएको खाना पकाउने ग्यास अभावका कारण आज पनि डिपोहरूमा लामो लाइन कायमै छ। एलपी ग्यासको आयात नियमित भए पनि आन्तरिक व्यवस्थापनको कमजोरीका कारण बजारमा ग्यासको अभाव कायमै देखिएको हो। सरकारी निकाय र उद्योगीहरूले उपभोक्तालाई अनावश्यक संचिति गरेको आरोप लगाए पनि एउटा मात्र सिलिण्डर हुने घरायसी उपभोक्ता र विद्यार्थी सबैभन्दा धेरै मारमा परेका छन्। बजारमा 1,44,00,000 भन्दा बढ़ी सिलिण्डर रहेको र नयाँ सिलिण्डर थप्ने नीति स्पष्ट नहुँदा पनि समस्या थपिएको विक्रेताहरू बताउँछन्। यसैगरी ग्यास पाइपलाइन र कम्तीमा 25,000 टन क्षमताको भण्डारण गृह नबनाएसम्म यस्तो अभाव निरन्तर रहने जानकारहरूको भनाइ छ। ग्यासको आपूर्ति सहज बनाउन निगमले अहिले नयाँ सिलिण्डर बिक्रीमा रोक लगाउँदै उद्योगीहरूसँग दीर्घकालीन समाधानका लागि छलफल अघि बढ़ाएको छ।
1: दोलखाको यालुङ्ग्री हिमालमा हिमपहिरोमा परेर हराएका 5 आरोही तथा गाइडको शव झण्डै 9 महिनापछि संकलन गरिएको छ। गएको कार्तिकमा 6,332 मिटर अग्लो डोलमा खाङ हिमाल आरोहणको पूर्वाभ्यासका क्रममा यालुङ्ग्री पुगेका उनीहरू हिमपहिरोमा परि बेपत्ता भएका थिए। हिउँ पग्लिएपछि सतहमा देखिएका शवहरू बिहान हेलिकप्टर मार्फत उद्धार गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक डीएसपी मनोज कुमार लामाले जानकारी दिनुभयो। उहाँका अनुसार 1 नेपाली र 3 विदेशीको शव काठमाडौँ ल्याइएको छ भने दोलखाको गौरीशंकर गाउँपालिका 9 पदम तामाङको शव सरीकोट अस्पतालमै पोस्टमार्टम गरिनेछ। 2 नेपाली मध्ये दोलखाका तामाङ र सोलखुम्बुको माप्य दूधकुण्ड गाउँपालिका 5 मेयर कार्कीको शव भेटिएको हो। अरू 3 जर्मन, इटाली तथा क्यानाडाका नागरिक हुन्। डीएसपी लामाका अनुसार शवहरू पहिचान गर्न सकिने अवस्थामा रहेका छन्। पुनः हिमपात भए शव हराउने जोखिमलाई मध्यनजर गर्दै चुनौतीपूर्ण रूपमा शव संकलन गरिएको प्रहरीले जनाएको छ। हिमपहिरोमा 7 परेकोमा घटना लगत्तै इटाली र फ्रान्सका 2 शव भेटिए पनि 5 बेपत्ता थिए। बाँकी 5 सबै शव प्राप्त भएसँगै गएको कार्तिकमा भएको विपदमा ज्यान गुमाउने सबैको शव भेटिएको प्रहरीले जनाएको छ। त्यसबेला 15 हिमपहिरोमा परेकामा 8 जीवितै उद्धार भएको थियो। आज संकलन गरिएका शवहरू अब प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाइनेछ।
0: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा भ्रिकुटी मण्डपको सार्वजनिक पुस्तकालय खुलेपछि पाठकले व्यक्त गरेको खुशी कुरासँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
9: एनबीएल सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप
10: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा
9: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
9: न्यून सेवा शुल्क न्यून ब्याज दर
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
12: बेटर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारी लगायतका विषयमा छलफल 20 बहुराष्ट्रिय कम्पनीका प्रतिनिधि र अर्थमन्त्री बीच छलफल लगानी र आर्जन गरेको मुनाफाको सुरक्षा गर्न सरकार पूर्ण जिम्मेवार रहेको प्रतिबद्धता दोलखाको यालुङरी हिमालमा हराएका 5 शव 9 महिनापछि उद्धार प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने 3 हप्ता अघि शुरू भएको खाना पकाउने ग्यास अभावका कारण आज पनि डिपोहरूमा लामो लाइन कायमै लगाएका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा 4 महिनाको लामो र सुनसान पर्खाईपछि आजदेखि फेरि पाठकहरूको चहल पहल शुरू भएको छ। भ्रिकुटी मण्डपमा रहेको पुस्तकालयको ताला खुलीसँगै विद्यार्थी अनुसन्धानकर्ता र पुस्तक प्रेमीहरू अध्ययनका लागि पुस्तकालय पुग्न थालेका छन्। काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाज र समाज कल्याण परिषद बीच वर्षौंदेखि चल्दै आएको 2.85 करोड रूपियाँ भाडा बक्यौताको विवादका कारण गएको चैत्र 30 गतेदेखि पुस्तकालयमा तालाबन्दी गरेकोमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीको निर्णयपछि यही साउन 20 गते ताला खोलिएको थियो। ताला खोलेपछि सरसफाईको काम सकेर आजदेखि औपचारिक रूपमा पाठकका लागि ढोका खुल्ला गरिएको हो। 2060 सालमा स्थापना भएको पुस्तकालयमा अहिले 50,000 भन्दा बढ़ी पुस्तकहरू छन् भने झण्डै 5,000 वार्षिक सदस्य रहेका छन्। आज पुस्तकालयमा पुगेका केही पाठकहरूलाई हामीले पुस्तकालय खुल्ला हुँदा कस्तो लागेको छ भनेर सोधेका छौं।
13: मेरो नाम अनिता थारू हो। फेरि पनि यस्तो बन्द नहोस्, यस्तै खुलिरहोस्, हामी पनि यस्तो मौका पाऊ भनेर भन्न चाहन्छु। सबैजनाले आउन् यहाँ आएर पढ्ने मौका पाऊन्।
14: ईश्वर बुढाथोकी दोलखा जिल्ला भीमेश्वर 5।

0: व्यवस्थापनलाई मुख्य अवरोधका रूपमा औल्याएको छ। कुल भूभागको 46% वन भए पनि जीडीपीमा योगदान 3.5% मात्रै रहेको भन्दै संयोजक नेउपानेले विकासका बाधक कानूनहरू खुकुलो पार्न संसेट ऐन ल्याएर विकास दशक घोषणा गर्न सुझाव दिनुभयो। आवश्यक कानूनी र प्रशासनिक सुधार गरेमा भने बाँकी काम 3-5 वर्षभित्रै सम्पन्न गर्न सकिने प्रतिवेदनको निष्कर्ष छ।
1: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले अहिलेसम्म झण्डै 4,000 बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अध्यक्ष डेलीराज आचार्यका अनुसार पूर्ण आंशिक तथा बचत मिलान मार्फत ती बचतकर्ताको रकम फिर्ता गरिएको हो। अहिले समितिसँग 76,000 बचतकर्ताको झण्डै 46,000,000 रूपियाँ फिर्ता गर्नुपर्ने दायित्व छ। साना बचतकर्तालाई प्राथमिकता दिने नीति अनुसार पहिलो चरणमा 10,000 रूपियाँ वा सोभन्दा कम बचत भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र जटिल रोगीहरूलाई रकम फिर्ता भइरहेको छ। अहिलेसम्म विभिन्न सहकारीबाट 42 करोड़ रूपियाँ संकलन भइसकेको छ, जसमध्ये कान्तिपुर सहकारीबाट मात्रै 12 करोड़ रूपियाँ जम्मा भएको छ। झण्डै 1 करोड़देखि 12 करोड़सम्म जम्मा भएका सहकारीहरूलाई समेटेर दशैं अघि नै रकम वितरण गर्ने समितिको योजना छ। रकम जुटाउन ऋणीको सम्पत्ति लिलामी प्रक्रिया पनि अघि बढ़ाइएको छ।
0: शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार परिसूचक निफ्टी आज 9.02 अङ्कले घटेर 2,641.06 बिन्दुमा झरेको छ। आज जलविद्युत उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 179 कम्पनीको शेयर घटेकामा 82 बढ़ेको छ। यस्तै 15 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 3,77 अर्ब करोड़को कारोबार भएकोमा आज 352 कम्पनीका 1,09,00,000 किता शेयर 3,67 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: संघीय संसदको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति 2083 प्रभावकारी कार्यान्वयनका लागि तत्काल सदाचार ऐनको विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सभापति कृष्ण प्रसाद पौडेलले चालू अधिवेशनमै विधेयक संसदमा पेश गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको हो। देशमा राजनीतिक स्थायित्व कायम गर्दै नागरिकको जीवनस्तर सुधार्नु पर्नेमा सरकारका गतिविधिहरू संविधान, लोकतान्त्रिक मूल्य मान्यता र विधिको शासन प्रतिकूल देखिएको भन्दै सभापति पौडेलले असन्तुष्टि व्यक्त गर्नुभयो। प्रधानमन्त्री र मन्त्रीहरूलाई मर्यादित एवं सुसंस्कृत समाज निर्माणमा जिम्मेवार बन्न सचेत गराउँदै समितिले सदाचार नीतिको महत्वमा जोड़ दिएको छ। साथै समितिले राष्ट्रिय सदाचार नीति जारी गरेकोमा सरकारलाई धन्यवाद दिँदै सबै सरकारी निकायमा तत्काल फोकल पोइन्ट तोक्न, आचार संहिता लागू गर्न र विद्यालयको पाठ्यक्रममा सदाचार शिक्षा समावेश गर्न समेत नेपाल सरकारलाई निर्देशन दिएको छ।
0: नेपाली कांग्रेसका नेता प्रकाश मानसिंहले पार्टीको आउँदो 15 महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ। काठमाडौँमा नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नु भएको हो। नेता सिंहले पार्टीभित्र विद्यमान विशेष महाधिवेशन र नियमित महाधिवेशन पक्षधरबीच समन्वय हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टीलाई भावनात्मक र सांगठनिक रूपमा एकताबद्ध बनाउनका लागि 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनको माग गर्ने पक्षलाई उचित ढंगले समायोजन गरी अघि बढ़नुपर्ने तर्क गर्नुभयो। तर त्यही कार्यक्रममा कांग्रेसका अर्का नेता कृष्ण प्रसाद सिटौलाले भने निर्वाचन आयोगले पार्टीमाथि गरेको निर्णय कानून सम्मत नभएको जिकिर गर्दै सर्वोच्च अदालतबाट न्याय पाउने दावी गर्नुभएको छ। निर्वाचन आयोगको निर्णय बदर भई शेरबहादुर देउवा नेतृत्वको 14 महाधिवेशनबाट निर्वाचित कार्य समिति पुनः सक्रिय हुने उहाँको जिकिर छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्सन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
0: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक जेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
0: डर्मानेंट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक जेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर पाटन हॉस्पिटल रोड लगनखेल। संपर्क 01-545-46-66।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। अहिले रामेछाप, डोटी लगायतका जिल्लाका केही ठाउँमा मध्यम र देशका अरू केही ठाउँमा सामान्य पानी परिरहेको छ। भैरातीदेखि देशका धेरै ठाउँमा पानी परेकोमा अहिले कम भएको हो। पछिल्लो 12 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भेग बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति तराई भूभागका केही ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको केही ठाउँ, कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै हिमाली भूभागका केही ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको पानी पर्ने सम्भावना रहेको छ। यस्तै भोलि बिहान पनि कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
3: आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ लगायत काठमाडौँ उपत्यका र देशभर भएका शिवालयहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ। बिहान झमझम पानी परे पनि भक्तजन लामबद्ध भएर मन्दिरमा पुगेका थिए। दिउँसो पनि मन्दिरमा उत्तिकै भीड़ लागिरहेको छ। बिहान 3 बजेदेखि खुलेको पशुपतिनाथ मन्दिरका चारैवटा ढोका अहिले बेलुका आरतीपछि राति 8 बजेसम्म खुल्ला रहनेछन्। आज पशुपतिनाथ दर्शन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन कोषका सबै पदाधिकारी तथा कर्मचारीहरू खटिएका छन्। काठमाडौँ उपत्यकाका प्रसिद्ध शिवालय कर्णेश्वर, नागेश्वर, डोलेश्वर र बसन्तपुर दरबार क्षेत्रको सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव लगायत ठूला साना सबै शिव मन्दिरहरूमा बिहानदेखि भक्तजनको भीड़ लागेको छ। यस्तै काठमाडौँ उपत्यका बाहिर देशभर रहेका विभिन्न शिवालयहरूमा पनि आज भक्तजनहरूको भीड़ लागेको छ।
4: समृद्धिको आधार पूर्ण समावेशी संचार नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन काठमाडौँमा शुरू भएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको आयोजना तथा नेवा पत्रकार राष्ट्रिय दबुको संयोजनमा आयोजित त्रिदेशीय सम्मेलनको कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले उद्घाटन गर्नुभयो। सम्मेलनमा विभिन्न राजनीतिक दलका संघीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सहकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासंघ तथा सार्क जर्नालिस्ट फोरमका प्रतिनिधि सहित स्वदेशका 300 तथा भारत, बंगलादेश लगायत देशका 35 पत्रकार सहभागी छन्।
3: काठमाडौँको गुहेश्वरी फाँटमा रहेको गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर फोहोर पानी प्रशोधन गरिरहेको छ। केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ। सल्लाघारी, कोटको धोबीघाट, गोकर्ण र हनुमान घाटमा प्रशोधन केन्द्र निर्माण भइरहेको छ। काठमाडौँ उपत्यकाका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहोर पानी र वर्षाको पानीका लागि छुट्टा छुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै प्रमुख श्रेष्ठले त्यसका लागि पालिकासँग समन्वय गरिरहेको उल्लेख गर्नुभयो। बालुवा, इट्टा, मरेका जनावर लगायत फोहोर प्रशोधन गर्न कठिन हुने गरेको छ। ढलको फोहोर र वर्षाको पानी एउटै प्रणालीबाट प्रशोधन केन्द्रमा प्रवाह हुँदा समस्या थपिएको छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। कृत्रिम बुद्धिमत्ता एआईको विश्वव्यापी केन्द्र बन्ने भारतको महत्वाकांक्षालाई स्थानीय स्तरमा विरोधको सामना गर्नुपरेको छ। महाराष्ट्रको थाने र आन्ध्र प्रदेशको विशाखापट्टनममा गुगल र अमेजनका विशाल डेटा सेन्टर निर्माणका विरूद्ध स्थानीय बासिन्दा र वातावरण अभियन्ताहरूले विरोध गरेका हुन्। आवासीय क्षेत्रमा निर्माण भइरहेका यी डेटा सेन्टरहरूको स्थानीय जलस्रोत, विद्युत आपूर्ति र वातावरणमा अत्यधिक भार पार्ने प्रदर्शनकारीहरूको आरोप छ। विशाखापट्टनममा गुगल र अदानी समूहले 15 अर्ब अमेरिकी डलरको लगानीमा तथा थानेमा अमेजन वेब सर्भिसले ठूलो क्षेत्रफलमा डेटा सेन्टर विस्तार गर्दैछन्। यद्यपि प्रविधि कम्पनीहरूले भने अत्याधुनिक एयर कुलिङ प्रविधिको प्रयोग गरिने र स्थानीय खानेपानी वा वातावरणमा हानि नपुर्याई कड़ा मापदण्ड पालन गर्ने दावी गरेका छन्। केन्द्रीय सरकारले सन् 2022 डेटा सेन्टरलाई पूर्वाधारको दर्जा दिँदै कर छूट र विभिन्न प्रोत्साहन मार्फत डिजिटल पूर्वाधारमा लगानी बढ़ाउन खोजिरहेका बेला यो विरोध शुरू भएको हो। डेटा सेन्टरको वातावरणीय प्रभावलाई लिएर यसअघि यूरोप र उत्तर अमेरिकामा पनि प्रदर्शन भइसकेका छन्।
3: उत्तर कोरियाली राज्य समर्थित ह्याकरहरूले साइबर आक्रमणका लागि कृत्रिम बुद्धिमत्ता अर्थात एआई को प्रयोग गरिरहेको खुलासा भएको छ। दक्षिण कोरियाली साइबर सुरक्षा कम्पनी जेनियन्सको प्रतिवेदन उद्धृत गर्दै समाचार संस्था अल जजिराले जनाए अनुसार उत्तर कोरियाली गुप्तचर निकायसँग जोड़िएको किम सुकी नामक ह्याकिङ समूहले सन् 2026 एआईद्वारा तयार पारिएका उच्च गुणस्तरीय कागजातहरू मार्फत स्पियर फिसिङ आक्रमण तीव्र पारेका छन्। ह्याकरहरूले विशेष गरी विभिन्न देशका सैन्य कूटनीति र शैक्षिक क्षेत्रलाई निशाना बनाएका छन्। सुरक्षा निकायको नजरबाट बस्न यो समूहले ओल्लामा र जीपीटी फोर अल जस्ता खुल्ला स्रोतका एआई उपकरणहरू इन्टरनेट जडान बिना नै सञ्चालन गर्ने गरेको अनुसन्धानले देखाएको छ। एआईको सहयोगमा छोटो समयमा नै विश्वासीलाई कागजातहरू तयार गर्न सकिने भएकाले यो प्रविधि उनीहरूका लागि शक्तिशाली हतियार बनेको छ। विज्ञहरूका अनुसार उत्तर कोरियाली प्रोग्रामरहरू आफ्ना प्रयासलाई अझ बढ़ी घातक बनाउन एआई प्रयोगमा पूर्ण रूपमा सक्षम बनेका छन्। यसैबीच बेलायती कम्पनी एलिप्टिकका अनुसार सन् 2025 पहिलो 9 महिनामा मात्र उत्तर कोरियाली ह्याकरहरूले 2 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको क्रिप्टो करेन्सी चोरी गरेका थिए। एआईको यो अनियन्त्रित प्रयोगले विश्वव्यापी साइबर जोखिम थप बढ़ाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। नेपालका शेखर थापाले 11 एसियाली आईटीएफ तेक्वान्डो च्याम्पियनशीपमा काँस्य जितेका छन्। मंगोलियाको उलान बटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट थर्ड डान प्याटर्नमा काँस्य जितेका हुन्। नेपाल अन्तर्राष्ट्रिय टेक्वान्डो महासंघ आईटीएफका महासचिव घम बहादुर थापाले शेखरसँगै मंगोलियाका दोर्जे पालाम अयुर्जानन पनि तेस्रो भएका जानकारी दिनुभयो। उहाँका अनुसार मलेसियाका चीन लुङ काङली स्वर्ण र फिलिपिन्सका अमाइस क्रिस्टर लुले रजत पदक जितेका छन्। शेखरले स्पायरिङतर्फ पुरूष 65-70 किलो तौल समूहमा पनि प्रतिस्पर्धा गरेका थिए। यो प्रतिस्पर्धामा उनले पदक जितेनन्। शेखर दक्षिण एसियाली आईटीएफ तेक्वान्डो च्याम्पियनशीपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको प्याटर्न र दोस्रो संस्करणको स्पायरिङमा रजत जितेका थिए। उनले तेस्रो इण्डो नेपाल आईटीएफ तेक्वान्डोको स्पायरिङमा स्वर्ण जितेका थिए। तेस्रो जनरल स्विङ स्मृति राष्ट्रिय आईटीएफ तेक्वान्डो प्रतियोगिताको प्याटर्नमा शेखरले पहिलो स्थान हासिल गरेका थिए।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्री शाहसँग भारत र चीनका राजदूतको छुट्टा छुट्टै भेटवार्ता। द्विपक्षीय मित्रता पारस्परिक हित विकास साझेदारीका विषयमा छलफल।
3: दोलखाको यालुङरी हिमालमा हराएका 5 जनाको शव 9 महिनापछि उद्धार। प्रशासनिक प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने।
4: काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय 4 महिनापछि पाठकका लागि खुल्यो। पाठकहरू उत्साहित।
3: भारतमा डेटा सेन्टर परियोजना विरूद्ध स्थानीय बासिन्दाको प्रदर्शन। पानी बिजुली र वातावरणमा असर पार्ने चिन्ता।
4: र एसियाली आईटीएफ तेक्वान्डोमा शेखर थापालाई काँस्य पदक।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्णसँगै हामी कृष्ण शर्मा र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

I'm gonna take a

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन छ सधैँ बाँच्छ।

तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन छ सधैं बाघ झैं।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाछैं।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैं बाघ झैं,
1: भाइसलाई बुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र
3: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीद्वारा भारत र चीनका राजदूतसँग पहिलो पटक एकला एक्लै भेटवार्ता, अर्थबारे विज्ञ भन्छन्।
4: जुन ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ।
3: सरकारले संवैधानिक निकायका पदाधिकारीका सेवा सुविधामा किन परिवर्तन खोजेको?
5: तलब खाता खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
3: र भारतको झारखण्डमा आन्दोलनरत विद्यार्थी तथा प्रहरी बीच हिंसात्मक झडप। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
6: विनिता दाहालबाट समाचार सुन्नुहोस्। रूसी अधिकारीहरूले तातास्तानमा रहेको निज्नेस्क्याम्स शहरमा युक्रेनले गरेको ड्रोन हमलामा परि एक बालक सहित कम्तीमा 13 जना मारिएको बताएका छन्। अन्य 40 जना घाइते भएका छन्। युक्रेनको सेनाले उक्त शहरको एउटा तेल केन्द्रलाई लक्षित गरेको जनाएको छ। रूसी अधिकारीहरूले भने सर्वसाधारणहरू रहेका क्षेत्रमा पनि हमला भएको जनाएका छन्। रूसले रातभरिमा 450 भन्दा बढ़ी युक्रेनी ड्रोनहरूलाई निस्तेज पारेको जनाएको छ। रूसले गरेको हमलामा भने युक्रेनको खार्किभ क्षेत्रमा 5 जना मारिएको अधिकारीहरूले बताएका छन्। भारतको झारखण्ड राज्यमा लोकसेवा परीक्षामा अनियमितता भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका हजारौं युवालाई तितरबितर पार्न प्रहरीले अश्रु ग्यास र पानीको फोहरा प्रयोग गरेको छ। हजारौं युवाहरूले महत्वपूर्ण परीक्षाहरूमा अनियमितता भएको आरोप लगाउँदै गत महिनादेखि प्रदर्शन शुरू गरेका थिए। राजधानी राँचीमा हजारौं प्रदर्शनकारी राज्य विधानसभातर्फ अघि बढ़ेका थिए। उनीहरूले प्रहरीका अवरोधहरू पार गर्दै हातमा प्लाकार्ड बोकेका र राष्ट्रिय झण्डा फहराएका थिए। प्रदर्शनकारीहरूको मुख्य माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, उनीहरूको माग मध्ये परीक्षा प्रणालीमा व्यापक सुधार गर्नु पनि रहेको छ। झारखण्ड सरकारले केही मागहरू स्वीकार गर्दै प्रदर्शनलाई शान्त पार्ने प्रयास गरेको छ। युवा प्रदर्शनकारीहरूले परीक्षामा भएका अनियमितताबारे केन्द्रीय निकायबाट अनुसन्धान गरिनुपर्ने माग गरेका छन्। बीबीसीका अनवर्सन इथिराजनको भनाई, यो प्रदर्शन दिल्लीमा हप्तौंसम्म चलेको युवाहरूको नेतृत्वमा भएको आन्दोलनपछि आएको हो। अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएसका अनुसार पश्चिमी कोलम्बियामा 7.4 म्याग्नेट्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन शहरको बीचमा पर्ने चोको क्षेत्रमा रहेको बताइएको छ। चोकोका गवर्नरले क्विदो शहरमा केही मानिस घाइते भएका र भवनहरूमा गम्भीर क्षति पुगेको बताएका छन्। यो भूकम्प राजधानी बोगोटा सहितका विभिन्न शहरमा समेत महसुस गरिएको थियो। मेडेलिन शहरमा केही भवनहरू खाली गराइएका छन्। फिफाका आधा भन्दा बढ़ी सदस्य राष्ट्रको प्रतिनिधित्व गर्ने फुटबल महासंघहरूले विश्व फुटबलको सर्वोच्च निकायका अध्यक्ष जानी इन्फान्टिनोको कार्यशैलीको कड़ा आलोचना गरेका छन्। एसियाको फुटबल महासंघले पनि इन्फान्टिनोमाथि छल गरेको र आफूलाई फुटबल भन्दा माथि राखेको आरोप लगाएको छ। गत महिना उनले विश्वकपमा निजी लगानीकर्तालाई हिस्सेदारी बेच्ने योजना सार्वजनिक गरे यता उनको तीव्र आलोचना हुँदै आएको छ। र चिनिया अधिकारीहरूले टाइफुन डल्फिनका कारण देशको आर्थिक राजधानी सांघाई सहित पूर्वी चीनका विभिन्न क्षेत्रबाट 10 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएका छन्। टाइफुनका कारण भारी वर्षा भएको छ भने यो क्षेत्रको यातायात समेत प्रभावित भएको छ। सोमबार मात्रै सांघाईमा करिब 1,000 उडानहरू रद्द भए। यो बीबीसी नेपाली सेवा हो।
3: साझा पखमा पुनः स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सत्ता सम्हालेको 4 महिनापछि पहिलो पटक दुई छिमेकी देश भारत र चीनका राजदूतहरूसँग गरेको छुट्टा छुट्टै भेटवार्ताबारे विभिन्न टिक्का टिप्पणी भइरहेको छ। आज बिहान भारतीय राजदूतसँग भेटवार्ता गरेका प्रधानमन्त्रीले दिउँसो चिनिया राजदूतसँग छलफल गरेका हुन्। प्रधानमन्त्री भएपछि शाहले नेपाल स्थित विदेशी कूटनीतिज्ञहरूसँग संयुक्त भेटघाट मात्र गर्दै आएका थिए। दुई देशका राजदूतहरूसँग प्रधानमन्त्रीले एक्ला एक्लै गरेको भेटवार्ताको अर्थबारे हामीले पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवाका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराईलाई सोधेका छौं।
4: यो गर्नुपर्ने भेटघाट नै हो, उहाँले गर्नुभएको हो है, तर चाहिँ अलि अगाडि नै गरिदिनु भएको भएदेखि जुन ग्राउन्ड चाहिँ हामीले लुज गरिसकेको जस्तो फिल भएर चाहिँ अनि बल्ल चाहिँ प्रधानमन्त्रीजीले भेट गर्नुभयो भन्ने लाग्छ, महसुस चाहिँ अलि लेट भयो।
7: ग्राउन्ड लुज गर्नु भन्नुभयो नि तपाईँले, के त्यस्तो
4: लुज ग्राउन्ड लुज भने रियलाइजेसन हाम्रो छिमेकीहरूसँगको सम्बन्धलाई हामीले पहिलेदेखि नै प्राथमिकतामा राख्दै आएका छौँ र उहाँहरूले जसरी चाहिँ इक्वी डिस्टेन्सका कुराहरू गर्नुभयो, अलि अपरिपक्व चाहिँ कुराहरू गर्ने जस्तै अब बफर टु ब्रिज भन्ने यस्ता यस्ता कुराहरू चाहिँ जुन आयो नि ती कुराहरूले गर्दाखेरि यसमा चाहिँ अलिकति चिन्तन नपुग्या हो कि भन्ने देखिन्छ र यसको गम्भीरता यसको संवेदनशीलतालाई नबुझेर अनि उहाँहरूले चाहिँ सबै एकनाशका हुन् भन्ने किसिमको कुरा लिनुभयो कि भन्ने चाहिँ लाग्छ मलाई। अलिकति छिमेकीहरूसँगको हाम्रो चाहिँ समझदारी जुन थियो त्यसलाई हामीले कतै अलि हामीले लुज गर्यौं कि भन्ने लागेपछि यो रियलाइज भएर भेट्न थाल्नुभयो कि भन्ने पनि देखिन्छ, त्यसरी त्यसलाई अर्थ लगाउन सक्छौँ हामीले।
7: भनेको प्रधानमन्त्री बालेनले चाहिँ पहिले जुन कूटनीतिक भेटघाटमा जुन कडी कडाउ कसी कसाउ जस्तो गरे जस्तो सन्देश दिएका थिए त्यसमा अलिकति लचिलो म भए म हुन्छु म बदलिन्छु बदलिन थाले भन्ने संकेत गरे हो भन्ने बुझे,
4: त्यसरी पनि बुझौं। र सुरुमा हामीलाई पनि लागेको के थियो भने अलिकति प्रोटोकल जसरी चाहिँ पहिला देख्थ्यौ हामी त्यसलाई व्यवस्थित गर्न खोज्नु भएको हो कि अहिलेको नेतृत्वले गर्न खोजेको हो कि भन्ने लागेका थियो, तर त्यो बुझाइ चाहिँ पुग्या रहेनछ भन्ने चाहिँ
7: तर हिजो जुन हिजोको नेताहरूले प्रधानमन्त्रीले जसलाई पनि जुन तहकोलाई पनि जति बेला पनि जहाँ पनि जसरी पनि भेट्ने जुन प्रचलन थियो त्यसमा त एक खालको स्थिति बसाल्न खोजेको यहाँले जुन भन्नुभयो नि अब व्यवस्थित गर्न खोजेको त्यसरी पनि हेर्न सकिँदैन र
4: सुरुमा चाहिँ मलाई पनि लागेको व्यवस्थित गर्न खोजेको हो भनेदेखि केही हदसम्म यो ठिक छ भन्ने चाहिँ लागेको थियो, तर अब छिमेकीहरूसँग जो हाम्रो चाहिँ एकदम प्राथमिकतामा पर्दछन् ती छिमेकीहरू सँग अरूको जस्तो जो हाम्रो लेनदेन कम हुनेछ तिनीहरूसँग को जस्तो व्यवहार गरेर त्यो पुग्दैन यो भनिराख्दाखेरि हामी चाहिँ कुनै छिमेकीको साइड लिने अथवा कुनै छिमेकीसँग हामी चाहिँ लपक्कै चाहिँ टाँसिने भन्ने पनि होइन, त्यो हामी गर्नै हुँदैन, त्यो त त्यो झन् आत्मघाती हुन्छ। तर के भने प्रोटोकललाई व्यवस्थित गरिकन पनि हामीले बडा सन्तुलित र संयमित रूपमा चाहिँ मेसेज दिन सक्छौ र प्रधानमन्त्रीजीले चाहे अब तपाईँको भन्नु न उनीहरूले उति बेला भेट्न खोजेका थिए भने कुनै सन्देश पनि थियो होला, उनीहरूको सन्देश त त्यो चाहिँ अब 4 महिना ढिलो आयो नि त
7: भनेको जुन एक खालको संवादहीनता थियो प्रधानमन्त्रीको तहबाट नेपाल स्थित कूटनीतिज्ञ खास गरेर दुईवटा छिमेकी जसको धेरै चासो सरकार रहन्छ नेपालप्रति उनीहरूसँग जुन संवादहीनता थियो त्यसले चाहिँ कहीँ न कहीँ अन्योल के सृजना गरेका थियो भन्ने यहाँको बुझाइ,
4: भेटघाट नहुँदासम्म त्यस्तो किसिमको पर्सेप्सन क्रिएट गरेका थियो कि भन्ने चाहिँ लागेको।
7: भनेपछि प्रधानमन्त्रीले कूटनीतिक क्षेत्रमा पनि जहाँ आश्वस्त पार्नुपर्ने समन्वय गर्नुपर्ने संवाद गर्नुपर्ने त्यहाँ चाहिँ खाल्डो राखिराखेका थिए भन्ने नै हो त्यसो भए,
4: अलिकति ग्याप चाहिँ पर्न थाल्या हो कि भन्ने चाहिँ देखिन्थ्यो, किनभने हाम्रो जस्तो मुलुकमा पहिलेदेखि पनि चाहिँ प्रचलनमा आएको लिडरसिपबाटै चाहिँ आश्वस्त हुन खोज्छन् हाम्रा छिमेकीहरू पनि अरू चाहिँ हाम्रा अरू मित्र राष्ट्रहरू पनि चाहिँ टप लिडरबाटै चाहिँ अलिकति सुन्न चाहन्छन् उनीहरू आश्वस्त हुन चाहन्छन्, त्यसैले जुन भेट्नु भएको छ प्रधानमन्त्रीजीले आज भेट्नु भएको कुरा गर्नुभयो त्यो चाहिँ राम्रो हो, तर यो अलि यसको पनि समय हुन्थ्यो अलिकति अलि अगाडि भइदिएको भएदेखि समयमा भइदिएको भएदेखि अरू अरू राम्रो हुन्थ्यो भन्ने चाहिँ हाम्रो बुझाइ।
3: पूर्व प्रधानमन्त्रीहरू सुशील कोइराला र शेरबहादुर देवका विदेश मामिला सल्लाहकार रहिसकेका पूर्व राजदूत दिनेश भट्टराई साथी शरद केसीसँग कुरा गर्दै अर्को विषय राज्य कोषबाट कसैले पनि दोहोरो सुविधा नलिउन् भनेर संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी संशोधन विधेयक ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि भएको सैद्धान्तिक छलफलका क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तावित व्यवस्थाले आगामी दिनमा राम्रो नजिर स्थापित गर्ने बताइन्। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ताका लागि सांसदहरूले 72 घण्टाको समय पाउनेछन्। सुनौ एक रिपोर्ट। कानून मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीहरूका हकमा दोहोरो सुविधा दिनु हुँदैन भनेर सरकारले विधेयक ल्याएको प्रश्न पारिन्। उनले जनताले तिरेको करको सही सदुपयोग होस् अनि त्यसलाई राज्यले मितव्ययी हिसाबले सदुपयोग गर्न सकोस् भन्ने मान्यताबाट विधेयक निर्देशित भएको उल्लेख गरिन्।
5: त्यो आफूले काम गरुन्जेल तलब खाता खाँदै पेन्सन चाहिँ खान पाइएन भन्ने कुरा हो कि पेन्सन लिनु पर्यो कि तलब लिनु पर्यो।
3: दोहोरो सुविधा रहेको अन्य ठाउँमा पनि सरकारले सुधार गर्दै जाने कानून मन्त्री गौतमले जनाइन्। सर्वोच्च अदालतले स्थापित गरेको नजिरका आधारमा पनि यो कदम चालिएको उनले बताइन्। करिब 10 वर्ष अघि सर्वोच्च अदालतले लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयो देवी यमी विरूद्ध जारी गरेको आदेश उद्धृत गर्दै उनले भनिन्,
5: कयो देवी यमी विरूद्धको उत्प्रेषण परमादेश मुद्दामा पनि दोहोरो सुविधा चाहिँ लिनु हुँदैन भन्ने किसिमको चाहिँ आदेश गरेको छ। यो विधेयक त्यहाँबाट पनि निर्देशित भएको छ।
3: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद रिना उप्रेतीले दोहोरो सुविधा रोक्ने व्यवस्था समान रूपमा लागू गरिनुपर्ने तर्क गरिन्।
8: यो विधेयकको मूल सैद्धान्तिक आधार नै राज्य कोषबाट एउटै व्यक्तिले एकै समयमा दोहोरो सुविधा लिनु हुँदैन भन्ने हो भने त्यो सिद्धान्तलाई कुनै एउटा पद वा समूह मात्र सीमित गर्न औचित्य संसदले खोज्नु पर्दछ।
3: नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्दिकीले पदाधिकारीलाई सुविधा दिँदा राज्यको आर्थिक हैसियत पनि हेरिनुपर्ने धारणा राखिन्।
9: संवैधानिक निकायका पदाधिकारीलाई उचित पारिश्रमिक सेवा सुविधा दिनु आवश्यक छ, तर त्यो पदको जिम्मेवारी अनुकूल कानून क्षमता पारदर्शी र राज्यको आर्थिक क्षमता भित्र हुनुपर्छ कि पर्दैन।
3: आजको बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अब सांसदहरू संशोधन प्रस्ताव दर्ता गर्न सक्नेछन् जसका लागि उनीहरूलाई 72 घण्टाको समय उपलब्ध हुनेछ। एउटा विषय संक्षेपमा, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले खाना पकाउने ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको छ। आज बसेको सो पार्टीको केन्द्रीय कार्य समिति बैठकले एलपी ग्यासको विकल्पमा बिजुली प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई इण्डक्सन चुलो लगायतमा पुनः सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट एवं दीर्घकालीन ऊर्जा नीति लागू गर्न समेत माग गरेको प्रवक्ता देवराज चालिसेले बताए। मूलत जनजीविकाको विषयमा बैठक केन्द्रित रहेको भन्दै भोलि राजनीतिक विषयमा छलफल हुने प्रतिपक्षी काँग्रेसले जनाएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पूर्वी भारतको झारखण्ड राज्यको राँचीमा विधानसभातर्फ र्याली गर्दै अघि बढेका प्रदर्शनकारी र प्रहरीबीच हिंसात्मक झडप भएको छ। प्रहरीले प्रदर्शनकारीहरूमाथि पानीको फोहरा र अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको छ। झारखण्डका विद्यार्थीहरूले सरकारी भर्ती परीक्षामा भएको भनिएको अनियमितताको विरोध जारी राखेका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
10: राँची शहरका एसपी पारस राणाले घटनामा 3 प्रहरी र 4-5 प्रदर्शनकारी घाइते भएको बताए। प्रहरीले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरेको जनाएको छ। विरोध स्थलमा रहेका बीबीसी संवाददाता दिल नवाज पासाले प्रहरीको लाठीचार्जका कारण धेरै प्रदर्शनकारीहरू घाइते भएको बताएका छन्। युवा प्रदर्शनकारीहरूले त्यहाँको सरकारी जागिरका लागि हुने परीक्षा रद्द गर्न माग गर्दै विरोध जनाउँदै आएका छन्। 9 दिनदेखि आमरण अनसनमा रहेका विद्यार्थी नेता देवेन्द्रनाथ महतो पनि र्यालीमा सहभागी भए। उनले काँडेतारको बार र ब्यारिकेड पार गरेको दावी गरेका छन्। यसैबीच कक्रो जनता पार्टीका प्रवक्ता आशुतोष राकाले मार्चलाई समर्थन गर्दै हामी तपाईँहरूसँग छौ भनेका छन्। झारखण्ड सरकारले विद्यार्थीहरूको करिब 98% माग पूरा गरेको दावी गरेको छ। विद्यार्थीहरू यो दावी स्वीकार गरिरहेका छैनन्। सबैभन्दा ठूलो विवाद भनेको झारखण्डमा कर्मचारी छनौट गर्ने आयोग सीजीएल परीक्षा रद्द गर्ने र सम्पूर्ण मामिलाको सीबीआई अनुसन्धानको बारेमा कुरा गर्ने हो। आइतबार राँचीमा सरकार र आन्दोलनकारी बीच वार्ता भएको थियो, जसमा 14 जेपीएससीको प्रारम्भिक परीक्षा रद्द गर्ने उच्च स्तरीय छानबिन समिति गठन गर्ने मागमा सहमति भएको बताइएको छ।
3: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: He should resign. And I think they're trying to create a situation whereby he can resign his position and leave with some kind of dignity rather than any other method they may choose to try and go down in terms of ethics committees, etc., etc. But they're saying there's been a fundamental breach of trust. It goes into real detail about...
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
12: Radio Tiger Studio Time. यति बेला रात्रिको 9:00 छ।
0: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौं। शुभरात्री।